0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: म यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कति श्री लागु औषध त भाइ, के भएको तिमीलाई? रुधाती भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधर्ने मौका देऊ न है।
3: भारिसमा लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार, रोकथाम र नियन्त्रणमा जोड़ दिऊ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर वृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
4: संविधान दिवस 2083 मूल समारोह समिति।

समाप्य दुष्कोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट हिल ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष

नमस्कार पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्ज देशका विभिन्न भाग र www.solefm.com बाट संसारभरि एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म रेविका राय। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोताङ गाउँपालिका उपाध्यक्ष राई विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 15 महाधिवेशन निर्वाचन तयारी बारे छलफल गर्न सोलो कांग्रेसको बैठक बस्दै टाक्सिन्दुका 183 भन्दा बढ़ी विद्यार्थीलाई विद्यालय पोसाक वितरण। मापको दुधकुसी छ वाकुका 350 विद्यार्थीलाई विद्यालय पोसाक वितरण। ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपको लगानी रहेको सोलुखुम्बुको बेनी खोला शेयर बजारमा सूचीकृत हुँदै। खोटाङमा प्रहरीले बरामद गरे 1302 किलो गाजा बरामद। ओखलढुङ्गाको ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु। कांग्रेस महाधिवेशनमा 9000 बढ़ी निर्वाचन र मतदान अधिकृत खटिने। र नेपाल र बंगलादेश बीच आउँदो चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अंजु नाछिरिङ राई र छोरा सुनिल नाछिरिङ राई विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष 2080-81 संचालित 90 कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाए बापुट उपाध्यक्ष राईले 45,000 रूपियाँ घुस माग गर्नुभएको थियो। उक्त रकम उहाँले आफ्ना छोरा सुनिलको बैंक खाताबाट क्यूआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। पदीय जिम्मेवारीको दुरूपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले 45,000 रूपियाँ रिश्वत लिएको छर अख्तियारले गरेको छ। सो कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 1 बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा 1 देहायको अनुसार कोइत्र बिगो बमोजिम जरिवानाको सजाय माग दावी लिएको छ। यस्तै प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेहुग्राहीबाट 45,000 रूपियाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाएको छ। उक्त रकम कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 2 बमोजिमको कसुर भएकाले सोही ऐनको दफा 3 उपदफा 1 देहायको अनुसार कैत्र बिगो बमोजिम जरिवाना सजायको मागदावी समेत आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभएको छ। नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समितिले पार्टीको 15 महाधिवेशन तथा आगामी निर्वाचन सम्बन्धी विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ। जिल्ला सभापति नामगेल जांगु शेर्पाको संयोजकत्वमा

सोपतारा जारी सूचना अनुसार महाधिवेशन अन्तर्गतका आसन्न वडा पालिका प्रदेश तथा एवं प्रतिनिधि सभा निर्वाचन सम्बन्धी आवश्यक छलफल तथा निर्णय लिनका लागि यो बैठक बोलाएको हो। बैठकमा केन्द्रबाट खटेर आउनुभएका निर्वाचन अधिकृत भूतराज कोइरालाको उपस्थिति रहनेछ। उहाँको उपस्थितिमा आसन्न निर्वाचन प्रक्रिया तयारी तथा संगठनात्मक विषयहरूमा गहन छलफल र महत्वपूर्ण निर्णयहरू गरिने जनाएको छ। उक्त बैठक आगामी असोज 1 गते बिहिबार बिहान 10 बजे पार्टी कार्यालय बसन्त बजारमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुनका लागि नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा पूर्व सदस्यहरू केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सदस्यहरू प्रतिनिधि सभाका माननीय सदस्यहरू पूर्व जिल्ला सभाका सदस्यहरू प्रदेश सभा सदस्यहरू महाधिवेशन प्रतिनिधिहरू र कोशी प्रदेशका कार्य समितिका सदस्यहरू जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरू प्रदेश क्षेत्रका सभापतिहरू पालिका कार्य समितिका सभापतिहरू र वडा सभापतिहरू अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। मापी दुर्गुसे गाउँपालिका छ। उहाँको स्थित सगरमाथा माध्यमिक विद्यालयका 350 विद्यार्थीहरूलाई विद्यालय पुस्तक वितरण गरेको छ। मन विश्व नेपाल फाउण्डेशन काठमाडौँको समन्वय तथा ट्रन्टिनो फर चेसिन्तो इटालीको आर्थिक सहयोगमा एक समारोहका बीच विद्यार्थीलाई उक्त पुस्तक वितरण गरेको हो। 2072 को विनाशकारी भूकम्पपछि विद्यालय पुननिर्माणमा जुटेको मन विश्व नेपाल फाउण्डेशनले सगरमाथा माविमा 16 कोठे भवन निर्माणका साथै कम्प्युटर प्रोजेक्टर विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता प्रविधि मैत्री शैक्षिक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ। यति मात्र नभई संस्थाले माध्यमिक तहका लागि आफ्नै खर्चमा अंग्रेजी शिक्षकको समेत व्यवस्था गरिदिएको विद्यालयले जनाएको छ। दुर्गम क्षेत्रका विद्यालयहरूको भौतिक तथा शैक्षिक स्तर विकासमा फाउण्डेशनले सोलुखुम्बुका अन्य विभिन्न विद्यालयहरूमा पनि प्राथमिकताका आधारमा निरन्तर सहयोग पुर्याउँदै आएको छ। ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेसाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुप बीको लगानी रहेको बेनीखोला जलविद्युत आयोजना शेयर बजारमा सूचीकृत हुने भएको छ। नेपालको जल विद्युत क्षेत्रमा लगानी गर्दै आएको बिकले शुरूआती चरणदेखि नै बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो। विदेशमा कार्यरत नेपालीले आफ्नो आमदानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको छ। सन् 2013 कप्तान पृथ्वीराज रायको नेतृत्वमा स्थापना भएको बिपीमा अहिले 167 भन्दा बढ़ी शेयर धनी रहेका छन्। कम्पनी अधिकांश शेयरधनी अझै पनि विदेशमा कार्यरत रहेका छन्। विदेशमा रहेर कमाएको आमदानीलाई सामूहिक रूपमा परिचालन गर्दै नेपालमै लगानी गर्ने अवधारणाबाट शुरू भएको कम्पनीले जल विद्युत क्षेत्रलाई आफ्नो प्रारम्भिक लगानीको महत्वपूर्ण क्षेत्र बनाएको छ। बिजली प्रारम्भिक चरणमा लगानी गरेको सोलुखुम्बुको 19.8 मेगावाट क्षमताको जल प्रभावमा आधारित बेनीखोला जलविद्युत आयोजनाले हालै प्राथमिकता सार्वजनिक निष्कासन आइपुग सफलतापूर्वक सम्पन्न गरेको छ। आयोजनाको शेयरमा सर्वसाधारणको आकर्षण उच्च देखेको थियो। बेनीखोला जलविद्युत आयोजनाको शेयरका लागि माग गरेको शेयरको तुलनामा 30.55 गुणा बढ़ी आवेदन परेको थियो। कुल 23,61,124 आवेदकले शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये 86,320 आवेदकले शेयर प्राप्त गरेका छन्। प्राथमिक सार्वजनिक निष्कासन आइपुगेपछि बेनीखोला जलविद्युत आयोजना शेयर बजारमा सूचीकृत हुने तयारी रहेको छ। आयोजनाको शेयर बजारमा सूचीकृत भएसँगै हजारौं नेपाली सर्वसाधारणले जल विद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व प्राप्त गर्ने भएका छन्। 19.8 मेगावाट क्षमताको उक्त आयोजना संचालनका प्रारम्भिक चरणमा लगातार 2 आर्थिक वर्ष नोक्सानीमा गएको थियो, तर पछिल्लो आर्थिक वर्षमा भने आयोजनाले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै 15,56,00,000 रूपियाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज पनि देशभर मौसम सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागमा एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा
सहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनीका पहाड़ी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाड़ी भूभागका दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सोलो दुतकुण्ड नगरपालिका एक टाक्सिन्दो स्थित टाक्सिन्दो माध्यमिक विद्यालयका 183 भन्दा बढ़ी विद्यार्थीलाई विद्यालय पुस्तक वितरण गरेको छ। मन विश्व नेपाल फाउण्डेशन काठमाडौँको समन्वय तथा ट्रन्टिनो फर लाङटाङ इटालीको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयलाई शर्ट पाइन्ट स्वेटर तथा जुत्ता वितरण गरेको हो। सोही अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई न्यानो ज्याकेट समेत प्रदान गरेको विद्यालयले जनाएको छ। विद्यालयमा आयोजित कार्यक्रममा सोलो दुतकुण्ड नगरपालिका एकका वडाध्यक्ष छुम्बा शेर्पाको प्रमुख आतिथ्य तथा मन विश्व नेपाल फाउण्डेशनका अध्यक्ष छुम्बा लामा शेर्पा, कोष अध्यक्ष लाग्पा तिम्बा शेर्पा र इटालीका नागरिक सर रोजारियो सालाको विशेष उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको थियो। 2072 सालको भूकम्पपछि नेपालमा स्थापना भएको मन विश्व नेपाल फाउण्डेशनले भूकम्पबाट क्षतिग्रस्त टाक्सिन्दो माध्यमिक विद्यालयको पुननिर्माणमा सहयोग गर्दै आएको छ। पछिल्लो समय संस्थाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समेत निरन्तर सहयोग गर्दै आएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी शक्ति कुलुङले जानकारी दिनुभएको छ। संस्थाले विद्यालयमा शिक्षक तथा विद्यार्थीका लागि छात्रावास, सर्वविद्यालय भवन निर्माण गर्नुका साथै ल्यापटप, डेस्कटप, प्रोजेक्टर, विज्ञान प्रयोगशाला, पुस्तकालयका शैक्षिक सामग्री उपलब्ध गराएको छ। विद्यार्थीका लागि दिलकुमारी छात्रावास अन्तर्गत छात्र र छात्राका लागि छुट्टै दुईवटा छात्रावास सञ्चालनमा रहेको विद्यालयले जनाएको छ। त्यस्तै संस्थाका सहयोगमा माध्यमिक तहमा विज्ञान विषय अध्यापनका लागि शिक्षकको समेत व्यवस्था गरिएको छ। यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षाको अवसर प्राप्त गर्न सहयोग पुग्ने विद्यालयको भनाई रहेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले 22 साउनमा बरामद गरेको 1302 किलो 22 ग्राम गाजा बुधबार नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतको अनुसार सो गाजा खोटाङ जिल्ला अदालत परिसरमा जलाएर नष्ट गरेको छ। साउन 22 धनकुटाबाट भोजपुर हुँदै खोटाङ पुगेको प्र 02002-008 नम्बरको ट्रकबाट उक्त गाजा बरामद गरेको थियो। दिक्तिल रूपाकोट मजुवा गेटी नगरपालिका साथ दुर्पासिरी डाँडा स्थित मध्य पहाड़ी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा लुकाएर राखेको अवस्थामा प्रहरीले गाजा बरामद गरेको थियो। ओखलढुङ्गाको मानेभुन्साङ गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मानेभुन्साङ गाउँपालिका 8 रागपुरमा बुधबार बिहान करिब 10 बजे भएको दुर्घटनामा स्थानीय 65 वर्षीय छविलाल तिमीसिना र 20 वर्षीय रविन मगरको मृत्यु भएको हो। रागपुर स्थित सिद्ध द्वितीय आधारभूत विद्यालय नजिकै हिलामी सडकमा ग्राभेलिङका लागि ढुङ्गा लिन गएको ट्रयाक्टर अक्करे भीर नजिक दुर्घटना मा परेको प्रहरीले जनाएको छ। सड़कबाट करिब 500 मिटर तल खसेको ट्रयाक्टर दुर्घटना भएको बताएको छ। चालक सहित 5 जना सवार ट्र्याक्टरमा रहेका 2 जना हामफालेर सकुशल बाँच्न सफल भएका छन् भने ट्र्याक्टर चालक मानेभुन्स्याङ गाउँपालिका 8 24 वर्षीय निलन राई घाइते हुनुभएको छ। घाइते राईलाई उपचारका लागि मानेभुन्स्याङतर्फ लगिएको छ।
नेपाल र बंगलादेश बीच यस वर्षको चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ केन्द्र बंगलादेश क्रिकेट बोर्ड बीबीसीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेल द्विपक्षीय टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ केन्द्रका अनुसार तीन एउटा खेल कृतिपुरमा रहेको त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल मार्च 28 अर्थात चैत 14 गते, तेस्रो खेल मार्च 30 अर्थात चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने ज्ञानले जनाएको छ। आईसीसीको पूर्ण सदस्य अर्थात श्रेष्ठ राष्ट्रको टोलीले नेपाल आएर द्विपक्षीय श्रृंखला खेल्न लागेको यो पहिलो पटक हो। यसअघि नेपालले श्रेष्ठ राष्ट्रसँग टी20 अन्तर्राष्ट्रिय खेल खेल्यो भने ती खेलहरू नेपाल बाहिर भएका थिए। नेपाल र बंगलादेश बीच यसअघि दुईवटा टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। सन् 2014 टी20 विश्वकपमा पहिलो पटक आमने सामान्य भएका यी दुई टोली बीच सन् 2024 टी20 विश्वकपमा पनि प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा बंगलादेश विजय भएको थियो। नेपालमा हालै आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश टी20 श्रृंखला समर्पित गरिने भएको छ। केन्द्र बीसीबीले क्रिकेटलाई विदेशका नागरिकलाई जोत्ने माध्यमका रूपमा लिँदै श्रृंखला मार्फत मित्रता, मानवीय संवेदना, ऐक्यबद्धता र सहकारीका सन्देश दिने बताएका छन्। अवस्था बिहान 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीसँगै म रेविका राई विदा हुन्छु। बिहान 10 बजेको सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु फिल्म सुन्दै रहनुहोला। नमस्कार।

विश्व भ्यू थियो र यस प्रतियोगिता संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाट्य वित्तोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860137340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851174419, विपिन तामाङ 9862093264 र राजकुमार राई 9852584557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: गेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षति प्रति हमी गहरो सकारकुल छी राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटाने अतीत सहित विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघ को सहकार्यमा यस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना गर्ने भनेको रेड पांडा मैराथन को मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 में आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सभा तोलखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुनु दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान, जे कुछ त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 कलेरी सुनु।

0: दाँत सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाट वचन र बचाओ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकी बाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क हुने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षामा सोमसात पोटारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068।

0: Alika Pass Sulukumbu.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: नमस्कार कार्यक्रम बदलिदो नेपालमा स्वागत छ म हृदय रिमाल आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ भदौ 10 गते भोटेकोसमा आएको विनाशकारी बाढ़ीले रसुवासहित त्रिशुली भोटेकोस करिडोरमा ठूलो मानवीय भौतिक तथा आर्थिक क्षति पुर्याएको छ बाढ़ीले सड़क पुल जलविद्युत आयोजना घर तथा व्यापारिक संरचनामा क्षति पुर्याउनका साथै पर्यटन क्षेत्रमा समेत गम्भीर असर परेको छ पछिल्लो सरकारी प्रारम्भिक आंकड़ा अनुसार बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्रै झण्डै 50 अर्ब रूपियाँ हाराहारीको क्षति भएको छ पर्यटन पूर्वाधारमा भएको यो क्षति एउटा व्यवसाय वा एउटा जिल्लाको समस्या मात्र होइन होटलमा पर्यटक नआउँदा होटल व्यवसायी मात्र नभई पर्यटक गाइड गाड़ी चालक रेस्टुरेन्ट व्यवसायी स्थानीय किसान हस्तकला व्यवसायी तथा अन्य सेवा प्रदायकको आमदानीमा समेत असर पर्छ त्यसैले पर्यटन क्षेत्रमा आएको धक्काको प्रभाव स्थानीय अर्थतन्त्र हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म फैलिन सक्छ यति ठूलो विपत्तिपछि अर्को महत्वपूर्ण प्रश्न पनि उठेको छ कि भोटेकोसी बाढ़ीका कारण सम्पूर्ण नेपाल नै असुरक्षित पर्यटन गन्तव्य बनेको हो यसको जवाफ दिँदा तथ्य र भूगोललाई आधार बनाउन आवश्यक हुन्छ एउटा मिश्रित क्षेत्रमा आएको विपत्तिको असर देशका सबै पर्यटकीय गन्तव्यमा समान हुँदैन त्यसैले अहिले नेपालको पर्यटन पुनरुत्थानका लागि प्रभावित क्षेत्रको पुननिर्माणसँगै अन्तर्राष्ट्रिय बजारमा सही तथ्यफलक र नियमित सूचना प्रवाह गर्नु अत्यन्त आवश्यक देखिन्छ भोटेकोसी बाढ़ीले नेपाललाई ठूलो आर्थिक तथा मानवीय चुनौती दिएको छ तर यही चुनौतीलाई अवसरमा बदल्दै अबको पुननिर्माण पहिलेभन्दा अझ सुरक्षित दिगो र पूर्वक प्रतिरोधी संरचना निर्माण गर्ने अवधारणासहित अघि बढ़ाउनु अहिलेको आवश्यकता हो आज हामी कार्यक्रम बदलिदो नेपालमा भोटेकोसी बाढ़ीपछि प्रभावित पर्यटन क्षेत्र पर्यटकीय गतिविधिमा परेको असर तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित पर्यटन गन्तव्य हो भन्ने सन्देश कसरी प्रवाह गर्ने र यसका लागि भइरहेका प्रयासका विषयमा कुराकानी गर्छौं कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा
5: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा
4: धन्यवाद
5: भोटेकोसी बाढ़ीले नेपालको पर्यटन क्षेत्रमा पारेको असर भनौं प्रभाव भनौं यो किसिमको महाविपत्ति नै भन्ने सबै क्षेत्रलाई प्रभाव पारेको छ त्यसरी पर्यटन व्यवसाय झन् सबैभन्दा बढी यसबाट पीड़ित छ होइन यसलाई कसरी लिनुभएको छ यहाँहरूको अनुगमन लगायत यावत कुराहरूले के देखाउँछ
6: हाम्रो मुख्यत सिजन शुरू हुनुभन्दा अगाडि नै यो घटना घट्यो दुःखद घटना घट्यो प्राकृतिक विपद जुन आइ परेको छ यसले गर्दाखेरि संसारसम्म जुन हाम्रो चित्रण गरिएको छ त्यसले भयावह स्थिति नै नेपालको देखायो अनि नेपालको देखाउँदाखेरि चाहिँ तपाईँको अहिले शरद ऋतुमा भर्खर अब सिजन शुरू हुन लाग्दाखेरि यो प्राकृतिक विपदा देख्दाखेरि चाहिँ हामी कहाँ आउने पर्यटकहरूले अलि संशय राख्नुभयो उहाँहरूले नेपाल चाहिँ सम्पूर्ण रूपमा चाहिँ बिग्रेको पत्केको अब नेपाल जाने नहुने भन्ने चाहिँ एउटा सूचना उहाँहरूले आफै बनाउनु भयो आफैले बनाउँदाखेरि हामीलाई पनि साह्रै गाह्रो भयो यो अचानक यो घटना गर्दाखेरि चाहिँ विपदलाई चाहिँ यहाँनिर हामीले राहतहरू उद्धारहरू गर्नेमा हामी पनि लागेका थियौँ तर सँगसँगै चाहिँ एउटा सही सूचना दिने पनि हाम्रो कर्तव्य भयो भनेर चाहिँ हामी मन्त्रालय त्यसपछि पर्यटक क्षेत्रमा लागेको साथीभाइहरू सबै उद्योगीहरू सबै मिलेर चाहिँ हामीले के गर्यौँ भने सही सूचना एउटा चाहिँ सम्प्रेषण गर्नुपर्छ भनेर हामीले एउटा सूचना निकाल्यौँ नेपालको यो क्षेत्र चाहिँ त्रिशुली र भोटेकोसीको क्षेत्रहरूमा चाहिँ यो रिभर ब्याङ्कनिर चाहिँ यहाँनिर धेरै प्रभावित क्षेत्रहरू भयो 3-4 वटा जिल्ला प्रभावित भयो बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौँ त्यसमा हामीले के पनि जानकारी दियौँ भन्दाखेरि अन्तर्राष्ट्रिय एयरपोर्ट एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट सुचारू रूपमा छ नेपालको कुनै पनि डोमेस्टिक एयरपोर्ट कुनै पनि विमानस्थलहरू चाहिँ बन्द भएको छैन सबै सुचारू रूपमा छ मेजर हाइवेहरू चलेकै छन् सुचारू रूपले चलेकै छन् अनि पछिल्लो क्रममा चाहिँ कृष्णगिरीमा अलिकति समस्या आयो तर त्यो पनि सरकारले द्रुत गतिमा गरेर यो भदौ एक गति देखि होइन असोज एक गति
5: देखि
6: चलाउने भनेर सरकारले पनि निर्णय गरेको छ अहिले ट्रायलमा पनि छ त्यो सम्पूर्ण हामीले सूचना दिएर चाहिँ सेप्टेम्बर एक तारिक चाहिँ हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं हेसट्याग नेपाल कलिङ गरेर गर्यौं अनि हामीले किन नेपाल कलिङ गर्यौं भनेर भन्दाखेरि नेपाल चाहिँ जहिले पनि पछिल्लो क्रममा कोविड अथवा तपाईँको चाहिँ भूकम्प जाँदाखेरि नेपाल चाहिँ नेपाल इज ओपन आई एम सेफ नेपाल सेफ भनेर भन्ने एउटा सूचना जान्थ्यो तर नेपाल सेफ भनेर चाहिँ न थाहा पाएको व्यक्तिहरूले नेपाल सेफ भनेर हेर्दाखेरि ए नेपालमा के थियो र अनसेफ भएर नेपालमा के समस्या थियो र जुन चाहिँ अहिले सेफ भन्ने भन्ने चाहिँ त्यो पनि सूचना सहीसही गलत सूचना पनि जाने भयो सँगसँगै नेपाल इज ओपन भन्दाखेरि चाहिँ नेपाल कहिले बन्द थियो र जुन चाहिँ अहिले खुल्ला भयो भन्ने पनि त्यो मेसेज जानेले चाहिँ हामी नेपाल कलिङ भनेर चाहिँ राख्यौँ नेपाल कलिङ भनेर भन्दाखेरि नेपालमा तपाईँ आमन्त्रित हुनुहुन्छ यो बाह्रै महिना हुन्छ पूरै सिजन हुनुहुन्छ सम्पूर्ण सिजनमा हुन्छ भनेर नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौँ यो क्याम्पेन लन्च गर्दाखेरि चाहिँ यसमा स्पोर्ट्स पर्सनालिटी उद्योगीहरू त्यसपछि राजनीतिक विशेष राजनीतिहरूमा लाग्नुभएको व्यक्ति विशेषहरू सबैजनाले चाहिँ यो मेसेजलाई सन्देश प्रवाह गर्नुभयो यसले गर्दाखेरि हामीले सोसियल मिडियामा गर्यौँ जतिजना पनि व्यक्ति विशेषहरूको चाहिँ लाखौं लाख जुन चाहिँ उहाँको फलोवर्सहरू छ उहाँले बोल्दाखेरि त्यो मेसेजलाई उहाँको शुभचिन्तकहरूले नेपाललाई मन पराउने नेपालको शुभचिन्तकहरूले पनि त्यो मेसेजलाई उहाँले सन्देशलाई चाहिँ उहाँले पोजिटिभ दिनुभयो अनि हामी के बिलिभ गर्यौँ भन्दाखेरि अहिलेको एसआई डिजिटल एजमा चाहिँ एकदमै सूचना र प्रविधिमा चाहिँ तपाईँले यसरी सोसियल मिडियाबाट जानुभयो भने सूचना चाहिँ सही सूचना र सही व्यक्तिलाई द्रुत गतिमा चाहिँ सम्प्रेषण हुन्छ भनेर तत्कालको चाहिँ हामीले नेपाल कलिङ भनेर चाहिँ हामीले गर्यौं
5: अब यो चाहिँ बाढी पछाडि अन्तर्राष्ट्रिय संचार माध्यममा अथवा विदेशमा गएको प्रचार प्रसार अथवा नकारात्मक प्रचारको कुरा पनि रह्यो यो विषयमा अलिक विस्तृतमा आउँछु म यसको सकारात्मक पक्ष भने व्यापक अन्तर्राष्ट्रिय मिडियाहरूले कभरेज गरेका विषय भयो यसको नकारात्मक भने नेपाल सबै चाहिँ विपदमा छ अथवा नेपालमा चाहिँ त्यो पर्यटकीय गतिविधि गर्ने अवस्था छैन भन्ने खालको मेसेज गयो अहिले चाहिँ प्रारम्भिक रूपमा त्यहाँ क्षतिको अवस्था के छ अब पर्यटकीय गतिविधिमा कति असर गर्यो सञ्चालित ठूला होमस्टेहरू होटेलहरूमा पनि प्रभावित भएको भन्ने छ यो विषयमा के छ प्रारम्भिक त्यहाँको क्षतिको अवस्था
6: अब क्षति चाहिँ ठूलै क्षति छ अब कति ठाउँमा जग्गा पनि छैन कतिमा चाहिँ होटेलहरू पनि छैनन् लजहरू पनि छैनन् कतिले चाहिँ लज होटेल पनि होइन परिवारका 30-40 सदस्य पनि गुमाछन् हामी हेर्दाखेरि त्यो क्षतिको आंकलन हुँदैछ हामी एउटा सानो हामीले स्टडी गर्दैछौँ त्यसबाट चाहिँ छिटै हामी यथाशीघ्रमा तपाईँलाई केही आँकडा दिन्छौँ केही तथ्याङ्कहरू पनि दिन्छौँ हामीले कति भयो के भयो हामी सूचना संकलन गर्दैछौँ अहिले चाहिँ हेर्दाखेरि 30-40 चाहिँ क्षति भएको चाहिँ देखिन्छ त्यति देखिन्छ यकिन साथ चाहिँ म केही दिनमा भन्न सक्छु अब यसले गर्दाखेरि के भयो भन्दाखेरि त्यो 3-4 क्षेत्रमा चाहिँ अलिकति गाह्रो नै भयो जग्गा छैन होटेल छैन लज छैन आफन्त गुमाएका छन् सबै चिज भएछ यो जगजाहे नै भयो अब यसमा गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अहिलेको मैले भने सुरुमा शरद ऋतु भयो शरद ऋतु भन्दाखेरि मनासम्म जाने पर्यटकहरू चाहिँ खुसी लाग्ने ठाउँ हो तर सम्भव चाहिँ गृह मन्त्रालयबाट चाहिँ अस्ति जिल्ला प्रशासन कार्यालयबाट एउटा चाहिँ सूचना पनि जारी भयो भूकम्प यो तपाईँको बाढी जान साथै त्यहाँनिर चाहिँ मनासुलहरूतिर तपाईँ यात्रा नगर्नु भन्ने एउटा सूचना आयो त्यसपछि केही दिनपछि नै उहाँले सूचना एउटा के जारी गर्ने मनासुलु चाहिँ जानुहोस् तर अलिकति सतर्कता अप्नाएर जानुहोस् आजको दिनमा तपाईँले हेर्नुभयो भने चाहिँ पर्यटकहरूको गुम्चे छ मनासुलु जाने व्यक्तिहरूको त्यहाँ हेलिकप्टरबाट लिएर जानेहरूको घुइचे छ अनि त्यो क्षेत्रमा तपाईँको सबैजना जाने पर्यटकहरू बढे पनि सूचना आएछ भन्दाखेरि घटना घट्यो सबै चिज भयो सबैलाई दुःख लाग्यो अर्थतन्त्र त चलायमान हुनु पर्यो अर्थतन्त्र चलायमान भने नै नेपाललाई अर्थतन्त्रमा चाहिँ अलि बलियो टेवा दिन सकिन्छ अनि यही क्रममा गर्दाखेरि हामीले पनि प्रयास गरिरहेका छौँ ल यो कुन कुन क्षेत्रहरूको पनि आकलन गरेका छौँ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टालले पनि त्यो क्षेत्रमा ट्रेकिङहरू रुटमाहरू कस्तो छ भने उहाँले पनि हेरेर रुटहरूको पनि उहाँले जानकारी दिनुभएको छ जुन चाहिँ हाम्रो साइट्सहरूमा पनि छ पर्यटकहरूको पनि क्षति भएको छ अब तपाईँले हिजो मसँग आएको तथ्याङ्क अनुसार चाहिँ 607 विदेशी पर्यटकहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ अब उनीहरूको उद्धार भइ नै रहेको छ अब त्यो उद्धार हुँदाखेरि आजसम्ममा तपाईँले उद्धार हेर्नुभयो भने संख्या लगभग 310 जना चाहिँ उद्धार भएको चाहिँ हाम्रो तथ्याङ्क छ अनि नेपाली के संख्या हेर्नु भयो भने चाहिँ 188 जना नेपालीहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू पनि अब त्यसले गर्दाखेरि क्षति त अपूर्णीय क्षति नै भयो अब खोजी पनि जारी छ सम्पर्कविहीन पनि हुनुहुन्छ अनि के मृत्यु भएको पनि हामीसँग तथ्याङ्कहरू आछ अब विपद हो विपदमा यस्तो दुःखद घटना नै घट्न गयो र प्रयास चारैतिर चौतर्फी प्रयास जारी नै छ
5: हुन त सरकारको समग्र राज्य नै यसमा लागि परेको अवस्था छ विशेष गरी यो पर्यटन व्यवसायहरूसँगको समन्वय सहकार्य अब बोर्डसँग कस्तो भइरहेको छ पछिल्लो समय
6: एकदम हामी संयुक्त रूपमा बसेर उहाँसँग सहकार्य गर्दैछौ भयो 26 गतेमा चाहिँ 9:30 बजे या लगभग 10 बजे हामीले सूचना जानकारी भइसकेपछि हामीले सम्पूर्ण पर्यटन व्यवसायको चाहिँ छात्र संगठन स्पेसली कैलाश मानसरोवर जाने उहाँहरूको छात्र संगठनहरूलाई बोलायौं हामीले यहाँनिर तुरन्तै 11:30 बजे वार्ता गर्यौं हामीले उहाँ छलफल गर्यौं के भएको छ कति भएको छ भनेर एउटा मोटामोटी एउटा तथ्याङ्क नै हामी लियौं हरेक कम्पनीको कतिजना चाहिँ त्यहाँनिर सम्पर्कविहीन हुन्छ भने उहाँले डेटा दिए जति पनि डेटा हामीले बेलुकातिर चाहिँ गर्दाखेरि आफ्नो साइटमा चाहिँ आफ्नो लेटरहरूमा राखेर नेपाल पर्यटन बोर्डले चाहिँ एउटा तथ्याङ्कै इस्यू गरिदियो यो कम्पनीको यतिजना चाहिँ सम्पर्कविहीन हुन्छ भने त्यो सूचनालाई उहाँको आफन्तहरूले हेर्नुभयो सबैले हेर्नुभयो सम्बन्धित एम्बेसीहरूले राजदूतावासहरूले पनि हेर्नुभयो सबै चिज हेरेपछि हामी 27, 28, 29 यो 4-5 दिन चाहिँ आफन्तहरूको घुन्से नै लाग्यो अनि हामीले चाहिँ मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग तथा पर्यटन प्रहरी विशेष पर्यटन प्रहरीसँग हामीले समन्वय गरेर चाहिँ तथ्याङ्कहरू आउन थाले कुनै इमेलमा आए कुनै चाहिँ व्यक्ति विशेष आएर पनि भने कसैले फोनबाट टिपाए कसैले चाहिँ कम्पनीबाटै आए सबैले सूचना दियो हामीले कम्पनीहरूलाई चाहिँ गुगल फर्म पनि हामीले बनायौं तपाईँलाई गाह्रो हुन्छ भने गुगल फर्मबाट पनि भरिदिनुहोस् भनेर हरेक माध्यमबाट हामीले उहाँहरूसँग तथ्याङ्क लियौँ कतिजना पर्यटकहरू चाहिँ हराउनु भएको छ सम्पर्कविहीन हुनु भएको छ त्यो तथ्याङ्क लिएर चाहिँ पर्यटक प्रहरीले पनि त्यो तथ्याङ्क आयो उहाँलाई पनि विभिन्न व्यक्तिले त्यो जुन चाहिँ तथ्याङ्कलाई चाहिँ हामी मिलायौँ मिलाएपछि चाहिँ एउटा चाहिँ खाका हामीले बनायौँ कति रहेछन् त भनेर त्यो आउन सक्ति प्रत्येक दिन बेलुका चाहिँ हामीले सिचुएसन अपडेट भनेर साइटमा राख्यौँ त्यो साइटमा राख्दाखेरि चाहिँ राजदूतावासहरूले पनि उहाँहरूले देख्नुभयो त्यसलाई चाहिँ समन्वय गरेर हाम्रो यति व्यक्ति सम्पर्कमा हुनुहुन्छ कहाँ छ के छ भनेर भन्नुभयो अनि त्यही जानकारी हामीले पर्यटक समन्वय गरेर चाहिँ रसवातिर नेपाली आर्मीहरूसँग त्यो समन्वय गरेर त्यसरी सूचना पाएपछि हामीले उहाँहरूलाई नै सूचना दियौँ अनि यहाँनिर उहाँहरूको परिवार आउनुभयो बस्नुभयो सूचनाहरू लिनुभयो हामी पनि सम्पूर्ण स्टाफहरू चाहिँ हामी यहाँनिर चाहिँ उहाँहरूले काउन्सिलिङ सूचना सम्प्रेषण गर्नलाई चाहिँ नि प्रथम हप्ता चाहिँ हामी साह्रै नै व्यस्त भयौँ सूचनाहरू दिँदै अन्तर्राष्ट्रिय समाचारहरू पनि संवाददाताहरूले पनि हामीलाई चाहिँ हामीसँग सम्पर्कमै उहाँहरू बसिराख्नु भयो सम्पर्कमा बसेर चाहिँ के हो कसो यथास्थिति सबै बुझ्नु खोज्नु भयो अनि हामीलाई पनि जति सूचना आउँथ्यो त्यो सूचना चाहिँ सही सूचना चाहिँ हामीले सम्प्रेषण गर्दै गऱ्यौँ अनि पर्यटकहरूको लागि चाहिँ हामी छात्र संगठनहरू सबैजनासँग बसेर चाहिँ सम्पर्कमा निरन्तर सम्पर्कमा चाहिँ बसि नै रह्यौँ
5: अब अहिले झण्डै 34 देशका नागरिकहरू भन्ने छ यसले गर्दा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कस्तो खालको सन्देश गएको छ यो बाढी र यो पर्यटकीय गतिविधिका सन्दर्भमा यो जोखिमलाई कम गर्नका लागि नेपाल कलिङ पनि भन्नुभयो यहाँले एउटा चाहिँ कार्यक्रम पनि सञ्चालन गर्यो भन्नुभयो अनि त्यो विदेशी पर्यटकहरूको अथवा सब व्यवस्थापनको कुरा उहाँहरूलाई पठाउने कुरा त्यो सम्बन्धित देशमा के छ बोर्डसँगको त्यो सम्बन्ध कस्तो रह्यो
6: अब सब पठाउने त हामीसँग भएन उहाँले चाहिँ हस्पिटलमा गएर नेपाली आर्मी हुनुहुन्छ सबैजना विभिन्न निकायका संस्थाहरू त्यहाँ हुनुहुन्छ उहाँले नै समन्वय गर्नुभएको छ तपाईँ भने जस्तो एउटा नकारात्मक सन्देश गयो त्यसैमा चाहिँ कृष्णवीर पनि जाँदाखेरि चाहिँ यहाँ रहेका पर्यटकहरूलाई पनि चितवन जानलाई पोखरा जानलाई साह्रै नै असहज परिस्थिति भयो अब चितवन जानलाई पनि 10 घण्टा लाग्ने भनेर उहाँले गुनासो गर्नुभयो अनि दुःख सुख भयो त्यसबाट के भयो भने यस्तो विपदमा पनि हामीले चाहिँ हरेस खाएनौँ पर्यटन व्यवसायहरूले पनि हरेस खानु भएन जस्तो ग्यासको गाह्रो भयो रेस्टुरेन्टहरू बन्द भयो भनेर उहाँले पनि जति दुःख सुख गरेर पनि ठूलो बस तपाईँको ठूलो बस त्रिवेन राजपथमा जाने ठूलो बसको सच्चा उहाँले सानो गाडीमै राख्नुभयो पर्यटकहरूलाई चाहिँ खाजा बिहानको ब्रेकफास्टहरू लिएर तिनी राखेर चाहिँ जानु त्यसरी पर्यटकहरूले पनि यसलाई चाहिँ यो के अरे सकारात्मक लियो उनीहरूले पनि बुझे कि यहाँ अवस्था नै यस्तो छ भनेर चाहिँ बुझे र यसमा चाहिँ मैले एउटा चाहिँ मैले भन्ने गरेको छु के भन्दाखेरि चाहिँ सन् 2015 चाहिँ भूकम्प जाँदाखेरि अन्तर्राष्ट्रिय स्तरको पत्रिका टाइम म्यागजिनले चाहिँ अमेरिकाको टाइम म्यागजिनले चाहिँ नेपालको कभर स्टोरी उहाँले कभर गर्दाखेरि चाहिँ अन्तत जतिखेर त्यो कभर गरिसकेपछि अन्तिममा चाहिँ उहाँले एक प्याराग्राफ लेख्नु भएको थियो, नेपाललाई तपाईँले माया गर्नुहुन्छ भने तपाईँले मनमा माया गरेर हुँदैन, नेपाल चाहिँ भ्रमण गर्नुहोस्, त्यो भ्रमण गर्नुभयो भने नेपाललाई माया गरेर चाहिँ सर देखिन्छ भनेर हामीले यी सूचनाहरू दिएका छौँ। नेपालको एउटा ठाउँमा चाहिँ त्यहाँ प्रभावित क्षेत्र भयो, सम्पूर्ण नेपालमा भएको छैन, एयरपोर्ट बस गाडी हाइवे सबै चलि नै रहेछ। त्यो भन्दाखेरि तपाईँ अन्य क्षेत्रमा जानुहोस्, यो आपदा परेको यो क्षेत्रलाई तपाईँले अहिले चाहिँ त्यो रोकेर तपाईँ अन्य क्षेत्रमा छ, तपाईँ त यात्रा गर्न सक्नुहुन्छ, नेपाललाई माया गर्नुहुन्छ भने त माया त मनमा त माया त भएर भएन, यसलाई त तपाईँले यथार्थमा पनि देखाउनु पर्यो, यथार्थमा देखाउनु त तपाईँको यो 1 on 1 तपाईँले यात्रै गर्नुपर्छ भने हामीले अनुरोध गरिरहेका छौँ, हामीले चाहिँ भनिरहेको छौँ नेपाल सेफ छ भनेर। अनि त्यो नेपाल चाहिँ तपाईँको नेपाल कलिङ भनेर त्यही भएर चाहिँ हामीले प्रचार प्रसार गरिरहेको छौँ, सूचना दिने हो, हामीलाई पर्यटन व्यवसायहरूले पनि साथ दिनुभएको छ, राज्य पनि सम्पूर्ण साथ पाछौँ। सुरुमै हामीले नेपाल कलिङ दिँदाखेरि माननीय पर्यटन मन्त्रीज्यूले नै त्यसलाई चाहिँ मेसेज दिनुभयो संसारलाई यसो गर्नुहोस् भनेर चाहिँ। विगतमा हिजो हामीलाई अविनाश शाहजीले जसले चाहिँ एलिफेन्ट इन द फग प्रड्युसर डाइरेक्ट गर्नुभएको छ, उहाँले पनि आएर चाहिँ मेसेज दिनुभयो होइन, उहाँको फिल्म नै अस्करमा नमिनेर उहाँले पनि सन्देश दिनुभयो नेपाल कलिङको भनेर। जहाँ हुन्छ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ सम्पर्क स्थापित गरेर यो सूचना प्रभाव गरिदिनुहोस् भनेर छौँ। अनि परराष्ट्र मन्त्रालयबाट पनि हामीले सम्पूर्ण सहयोग पाछौँ, डिप्लोमेटिक मिसन्स यहाँनिर भएका अनि नेपाली राजदूतावास कन्सुलेट अफिस विदेशमा रहेका उहाँहरूलाई पनि उहाँले सूचना सम्प्रेषण दिएका छन्। यही छ भने सबैले गर्ने, अब तपाईँकै यसबाट हामीले भन्दाखेरि पनि यो तपाईँको श्रोताहरूले जस्तै सुन्नुहुन्छ उहाँहरूले पनि आफ्नो साथीभाइहरूलाई मित्रहरूलाई चाहिँ उहाँहरूले पनि सूचना सम्प्रेषण गरिदिनुहोस् भने हामी अनुरोध गर्छौँ।
5: पर्यटकीय गतिविधिका हिसाबले त्यो महत्वपूर्ण क्षेत्र देशकै कैलाश मानसरोवर लगायत त्यहाँले मनास्लु अर्को भनी भन्नुभयो है, अरू विविध ठाउँहरू छ, त्यो कहिलेसम्म सहज बन्ने अपेक्षा गरिन्छ? त्यहाँ चाहिँ अब सडक बन्यो भने अथवा आगामी दिनमा अब अरू नेपाल सुरक्षित छ भन्ने कुरा त हामीले मेसेज दियौं, तर त्यो प्रभावित क्षेत्र चाहिँ अब कहिलेसम्म बन्छ भन्ने किसिमको बोर्डबाट चाहिँ के आकलन गर्न सकिएला? अनुमान यहाँको सामान्य अनुमान मात्रै भनौँ अहिलेलाई।
6: अब त्यहाँको वस्तुस्थिति हेर्दाखेरि केही महिना त लाग्छ होइन, सडक बनाउनु पर्यो, तपाईँको त्यहाँनिर चाहिँ सबै माटै माटो छ, अझै माटोहरू पनि सफा गर्ने बाँकी छ, कैयौं छन्। तर एउटा कस्तो भयो भने सुरुखी भदौ 26 गते भएपछि चाहिँ मनसुनको प्रभाव अझै रह्यो, अहिले पनि मौसमहरू चाहिँ नराम्रो हुँदाखेरि हेलिकप्टरले चाहिँ त्यति सुरुवातमा अलिकति उहाँहरूलाई पनि चुनौती रह्यो, अहिले त मौसम सफा हुँदै गएको छ। अनि मैले 2-3 दिन अगाडि समाचार जुन पाएको थिएँ त्यसमा चाहिँ नेपाली सेनाले चाहिँ माथि गएर चाहिँ त्यो तपाईँको सबै टावरहरू कसरी संचारहरूलाई सुचारू गर्नलाई उहाँहरूको भरमग्दुर प्रयास गर्नुहुन्छ। केही महिना त अवश्य लाग्छ त्यसलाई चाहिँ गर्नलाई चाहिँ, केही महिना लाग्छ पनि। अनि तपाईँको जस्तो अङ्ग्रेजीमा भन्छ नि कन्फिडेन्स बिल्डिङ एक्सर्साइज भन्दाखेरि, हामीले अरू जनमानसमा पनि त्यो कन्फिडेन्स बिल्डिङ पनि गर्नुपर्ने हुन्छ, एक्सर्साइजहरू हुन्छ। र चीन सरकारले मैले त्यहाँ पढेँ, त्यहाँ पढ्दाखेरि चाहिँ के देखेँ भने कोरोना नाका पनि खोलिदिएर चाहिँ कति चाहिँ सामानहरू जुन चाहिँ आइरहेछ त्यहाँबाट उहाँले खोलिदिनु भएको छ, अरू नाकाहरू पनि खोल्ने भनेर चाहिँ नेपाल सरकारहरूसँग चाहिँ वार्ता भइरहेछ, कुराकानी भइरहेछ, नाकाहरू पनि खोल्दा भनेर चाहिँ। अब यही सकारात्मक रहौँ, सकारात्मक सोच राखौँ र राम्रो होला भने आश गरौँ अब भविष्यमा।
5: आज हामीसँग नेपाल पर्यटन बोर्डका प्रवक्ता एवं उहाँ निमित्त निर्देशक पनि हुनुहुन्छ सुनिल शर्माज्यू, उहाँसँग समग्र पर्यटकीय गतिविधिका सन्दर्भमा केन्द्रित कुराकानी गरिरहेका छौँ, विशेष गरी भोटेपछि बाढ़ी पछाडि प्रताड़ित पर्यटन क्षेत्र र आगामी दिनमा यसबाट कसरी चाहिँ हामी अघि बढ़ने भन्ने विषय आजको मुख्य विषय छ। अबको क्रममा म अलिकति यहाँसँग यो बाढ़ी भन्दा पर रहेर पर्यटकीय गतिविधिको हिसाबले अहिले हामी कुन अवस्थामा छौं नेपालको सन्दर्भमा? पर्यटनको प्रचुर सम्भावना भनिन्छ, अर्थतन्त्रको मेरुदण्डको रूपमा पर्यटन क्षेत्रले लिन सकिन्छ भनिन्छ नेपालको आर्थिक विकासका लागि। यो बाढ़ी भन्दा पर अथवा हामी स्वभावत कुरा गर्दाखेरि अहिले पर्यटकीय गतिविधिको हिसाबले हाम्रो चाहिँ के थियो अवस्था, के छ विगत वर्तमानको अलिकति विशेष?
6: यसमा हेर्दाखेरि म चाहिँ नेपाली नागरिक भए पनि म सकारात्मक नै सोच राख्छु पर्यटनमा काम गर्दाखेरि पनि। अहिले तपाईँले हेर्नुभयो भने यहाँ साथीभाइहरू पर्यटन व्यवसायको कुरा गर्दाखेरि बङ्गलादेशबाट क्यान्सलेसन छैन, आजको दिनमा 180 आजकै दिनमा चाहिँ बेलुका चाहिँ बङ्गलादेशबाट आउँदैछ 180 जना चाहिँ कर्पोरेट इभेन्टको लागि आउनुहुन्छ, कर्पोरेट सेक्टरबाट आउँछ भने पछि उहाँहरू कम्पनीको मालिकहरू आउँदैनछ उहाँले आएर नेपाल हेर्नुभयो भने नेपाल एज ए गन्तव्य हेर्नुभयो भने उहाँले आफ्नो कम्पनीको चाहिँ स्टाफहरूलाई नेपाल पठाउनुहुन्छ त्यो गर्दाखेरि 180 जना हुन्छ भोलि हामी श्रीलङ्काको त्यही 150 जनाभन्दा बढी चाहिँ हामीले पर्यटन व्यवसायले पनि हामीले स्वागत सम्मान गर्दैछौ मेसेज छ पोजिटिभ छ मान्छे आइराख्नु भएको छ क्यान्सलेसन पनि केही ठाउँमा भएको छ तर केहीले चाहिँ बङ्गलादेशले त बुकिङ नै रद्द गर्नु भएको छैन उहाँहरूले भन्दाखेरि यति हामीले देखिरहेछौँ भन्दाखेरि सकारात्मक सोच नै राखेर हामी गरिरहेछौँ उहाँहरू आउनु भएको छ भन्दाखेरि एयरपोर्टमा आउनुभयो ए चलिरहेछ एयरपोर्ट त होटेलमा हेर्नुभयो लाइफ या नर्मल नै देखिराख्नु भएको छ भन्दाखेरि चाहिँ जुन सूचना तथा संसारबाट चाहिँ उहाँले जुन सूचना पाउनु भएर यथार्थमा आउँदाखेरि हेर्दाखेरि चाहिँ उहाँले आकाश जमिनको देख्दाखेरि उहाँले चाहिँ त्यो सूचना त्यो जानकारी उहाँले लिँदाखेरि चाहिँ हामी पनि खुसी छौँ उहाँहरू पनि हर्षित हुनुहुन्छ कि कमसे कम हामीले नेपालमा आएर चाहिँ हामी यति त गर्न सक्यौँ भनेर र आगामी दिनमा हाम्रो सोच के छ भने हामी चाहिँ डिजिटल एजमै छौँ जति तपाईँले प्रिन्ट मिडियामा जानुहुन्छ त्योभन्दा बढी नै हामीले चाहिँ तपाईँको सोसियल मिडियाबाट सूचना प्रभाव गरेर देखाउन सक्छौँ र यसको व्यक्ति इन्फ्लुएन्सर कन्टेन्ट राइटर्सहरू जति पनि कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ उहाँले भन्नुभयो भने उहाँको लागि चाहिँ उहाँकै देशको मान्छेले पत्याउनुहुन्छ त्यही भएर हामीले उहाँलाई इन्भिटेसन पनि गर्दैछौँ आउने क्रम पनि जारी छ र हामीले कार्यक्रम पनि बनाइरहेछौँ र आगामी दिनमा तपाईँले हामीलाई प्रभावकारी ढंगले चाहिँ पेश भएको चाहिँ देख्नुहुन्छ र अर्को कुरा के भन्ने एउटा चाहिँ भन्न चाहन्छु भने पर्यटन होस् या अरू उद्योग होस् भन्दाखेरि चाहिँ नेपाल कस्तो छ भन्दाखेरि सम्पूर्णले लिनु पर्यो सम्पूर्ण व्यक्ति विशेषले यो चाहिँ नेपाल पर्यटन बोर्डको चाहिँ जिम्मा हो भने चाहिँ नछोडेर चाहिँ सबैजनाले लिनु भएर हाम्रो साइटमा आइदिनुहोस् हामीले सिचुएसन अपडेट गराएको छौँ क्याम्पेन लन्च गराएको छौँ यो तपाईँहरूकै यो बनाएको यसलाई चाहिँ सेयर गरिदिनुहोस् भनिदिनुहोस् तपाईँहरूले पनि जानकारी दिनुभयो भने हामी धेरै नै आभारी हुने थियौँ
5: पर्यटन क्षेत्र र अर्थतन्त्रको सरकारको विषयलाई यहाँले कसरी लिनुहुन्छ होइन नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास भनिन्छ यसलाई चाहिँ कसरी जोडेर हेर्ने अर्थतन्त्रसँग यसको सम्बन्ध कस्तो रहन्छ अलिकति यहाँको व्यक्तिगत अनुभव विचार लामो समय यो क्षेत्रमा काम गरे भए
6: जीडीपीमा यसको कन्ट्रिब्युसन 3-4% नै रहन्छ र प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी लगभग 10 लाखले नै दिएका छन् नेपालमा प्रमुख तपाईँको उद्योगको रूपमा भनेपछि पर्यटन क्षेत्रलाई नै लिन्छ अब तपाईँको शरद ऋतुमा हेर्न साथै तपाईँ शरद ऋतु आउन साथै हेर्नु सबैजना व्यवसायले आफ्नो बुकिङहरू गर्नलाई आफ्नो आइटनरी बनाउनलाई बाहिर व्यक्तिहरूलाई सम्पर्क आउनुहोस् भनेर चाहिँ सबैजना लागि नै पर्याउँछन् हामीले पर्यटन प्रचार प्रसार गर्नलाई यो सिजन सुरु भयो सिजन सुरु हुँदाखेरि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले प्रचार प्रसार गर्ने हुन्छ सबै चिज हुन्छ योभन्दा अगाडि जस्ट हाम्रो मनसुन अब मनसुन सकिने अवस्थामा छ भन्दाखेरि चाहिँ हामीले पर्यटनलाई नै योगदान दिँदाखेरि राज्यले पनि बुझाएको छ पर्यटनको विशेष योगदान हुन्छ फरेन एक्सचेन्जको अर्न गर्न पनि गई छ आज एकजना परिवार चाहिँ पर्यटन क्षेत्रमा लाग्दा उसको 4-5 जना परिवारका सदस्यहरू यसैबाट चाहिँ आश्रित हुन्छन् भनेर गाउँघरमा हेर्नुहोस् तपाईँले गाउँघरमा पनि कोही न कोही चाहिँ काहीँ न काहीँ पहाडमा गाइड गर्न गएकै हुन्छन् र ह्युमन रिसोर्सेस पनि ट्रेनिङ्सहरू दिएकै हुन्छन् आज हामीले चाइनिज ल्याङ्ग्वेजको लागि यति नै गाइडको डिमान्ड हुन्छ 6 महिनाको चाइनिज ल्याङ्ग्वेजको कोर्स नेपाल टुरिज्म बोर्डले नै नेपाल चाइनिज सरकारसँग सहकार्य गरेर चाहिँ हामीले यहाँनिर चाइनिज यो ल्याङ्ग्वेजको ट्रेनिङ्स पनि दिइरहेछौँ गाइडको पनि भएका छौँ नासा भन्ने संस्थाले चाहिँ ट्रेनिङ्सको लागि चाहिँ सबै उहाँहरूले पनि करिकुलमहरू रिडिजाइन गरिराख्नु भएको छ अर्को वर्षलाई चाहिँ ब्यालेन्स टुरिज्म इयर भनेर चाहिँ हामीले भनेकै छौँ भन्दाखेरि लागिरहेछौँ पढिरहेछौँ सबै चिज चाहिँ जुन जस्तो हुन्छ भनेर त्यो हामी गरि नै रहेछौँ र तपाईँहरूको पनि केही क्रिएटिभ सुझावहरू छ भने हामीलाई पनि भनिदिनुहोस् जसले गर्दाखेरि नेपाललाई चाहिँ हामीले देखाउन सक्छौँ भन्दाखेरि केही नौलो पनि छ भन्दाखेरि आउनुहोस् पर्यटन बोर्डमा स्वागत छ आफ्नो विषयवस्तुलाई साझा गरिदिनुहोस् हामी पनि आभारी हुनेछौँ
5: पर्यटकीय क्षेत्र भन्ने बित्तिकै अब रमाइलो भ्रमण गर्ने अथवा रमणीय क्षेत्रलाई मात्रै बुझ्छौं त कतिपय धार्मिक अथवा पुरातात्विक महत्वका ठाउँहरू ती ठाउँहरूको पहिचानका लागि प्रचार प्रसारका लागि अथवा त्यो क्षेत्रहरू उजागर गर्नका लागि बोर्डको चाहिँ भूमिका कस्तो छ पछिल्लो समय के कामहरू भइरहेका छन् यो क्षेत्रमा
6: अब अन्तर्राष्ट्रिय पर्यटन बजारमा हामी भाग लिइहाल्छौँ यो चाहिँ विगतको 40-50 वर्षदेखि नै भइरहेछ त्यो चाहिँ हाम्रो नियमित कुराहरू भयो अर्को कुरा चाहिँ तपाईँको चाहिँ एउटा त्यो भइहाल्यो अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले जुन प्रमोसनको भिडियोजहरू बनाउँछौँ रिल्सहरू बनाउँछौँ आजकल तपाईँको डकुमेन्ट्री हेर्ने दिनहरू गए त्यो चाहिँ प्रमोसन रिल्सहरू हेर्दाखेरि चाहिँ रिल्सहरू बनाउने क्रिएटर्सहरूले ल्याउने इन्फ्लुएन्सर
0: जान ल्याउने तपाईले आज पनि आफ्नो मोबाइलमा तपाईले 40 मिनटको त के हेर्नुहुन्न नि 2 मिनटको 40 सेकेन्डको 50 सेकेन्डको तपाईले हेर्दै जानुहुन्छ त्यस्तो कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर त्यस्तोलाई चाहिँ हामी चाहिँ भन्दै जान्छौं त्यसैलाई बोलाउँदै जान्दै नियन्त्रण गर्दै डिजिटल एजमा चाहिँ हाम्रो प्रभावकारी चाहिँ भूमिका हुँदै जान्छ अझै सशक्त रूपमा चाहिँ प्रस्तुत हुँदै जान्छौं इन्फ्लुएन्सर र क्रिएटर्सहरूलाई चाहिँ हामी उहाँहरूको सहायता लिएर चाहिँ नेपाललाई अझ सशक्त रूपमा चाहिँ पेश गर्दैछौं
5: पर्यटकीय गतिविधिको हिसाबमा काठमाडौँ पोखरा चितवन अथवा यस्ता निश्चित शहरहरू मात्रै बढी आकर्षणको केन्द्र बन्यो अथवा पूर्वाधारहरू त्यहाँ मात्रै बन्यो विदेशी पर्यटकहरूको पनि आकर्षण त्यहाँ मात्रै भयो यसका लागि सरकारी नीति नियमहरू अथवा त्यो पर्यटकीय नयाँ क्षेत्रहरूमा चाहिँ पर्यटकीय सुरक्षा कुराहरू यो कुराहरू चाहिँ अलिकति भएन भन्ने आउँछ व्यवसायहरूको पनि जस्तो हामीले केही समय अघि यो प्रधानमन्त्री बालेन्द्र शाहले नै यो स्विजरल्याण्डको संज्ञा दिनुभयो यो जुन खतर क्षेत्रलाई होइन यस्ता विषयहरू चाहिँ अलिकति ओझेलमा परे अथवा प्रोग्रामहरू बनिरहेको छैन बाटो सड़कको कुराहरू है सुविधाहरू यो विषयहरू चाहिँ कसरी लिनुहुन्छ
0: अब पूर्वाधारमा पनि राज्यको जोड्ने छ अब यसमा चाहिँ म चाहिँ अरू चाहिँ किन भन्नु त्यो नागढुङ्गामा जुन हामीले सुनमार्ग छ नि सुनमार्गले चाहिँ नेपालले चाहिँ नयाँ युगमा प्रवेश गर्यो होइन टनल पनि चाहिन्छ सुनमार्ग पनि चाहिन्छ भनेर अब तपाईँ बुटोलमा जाँदाखेरि तपाईँले चाहिँ पाल्पा बुटोलबाट तपाईँ पाल्पा जाँदाखेरि तपाईँले सिद्ध बाबाको चाहिँ त्यहाँ टनल सुरुङ बनेर देखिराख्नु भएको छ है सुरुङ बनेर भन्दाखेरि किन सुरुङ बनेर चाहिँ मैले त्यहाँ गएर चाहिँ छलफल गर्दाखेरि त्यो पहाडको बाटो जाँदाखेरि ढुङ्गाहरू खत्न सके हुने भनेर चाहिँ अब यो दुईटा सुरुङ मार्गले पनि नेपाललाई चाहिँ पहाड़ी बाटोमा सुरुङको युगमा प्रवेश गर्नुपर्छ भन्ने एउटा सन्देश दिए हामी सुरुङ मार्गको प्रवेश युगमा चाहिँ प्रवेश गर्दैछौँ यो धेरै नै सकारात्मक छ र अर्को हेर्नु भने चाहिँ हरेक 7-8 प्रदेशमा चाहिँ हामीले केबल कार चाहिँ ल्याउने प्रस्ताव पनि जसले केबल कार निर्माताहरूले पनि ल्याउँदै हुन्छ होइन आज तपाईँले हेर्नुहोस् लिएर पुटवलमै जाँदाखेरि दुईटा चाहिँ केबल कारहरू छन् जसबाट तपाईँले माथि गएर तपाईँ जान सक्नुहुन्छ कामाख्या मन्दिरको दर्शन गर्नुहुन्छ अर्को सिद्धार्थ सायद केबल कार छ जसले चाहिँ बुटवल सबै हेर्न सक्नुहुन्छ तपाईँले लुम्बिनीबाट बुटवल जाँदाखेरि हेरिटेज करिडोरमा जानुहुन्छ बुद्धको मात्रै होइन त्यहाँनिर हेरिटेज करिडोरमा जा 22-30 किलोमिटरको बाटो फिल्ली तपाईँ सरर जान सक्नुहुन्छ होइन बुटवलमा जाँदाखेरि 5-star होटल छ त्यहाँनिर तपाईँको इन्टरनेसनल कन्भेन्सन सेन्टर छ केबल कार छ भने चाहिँ यो डेभलपमेन्ट होइन त कति मुलाको डेभलपमेन्ट काठमाडौँमा मात्रै होइन सभा सम्मेलन तपाईँ अन्त गएर बुटवलतिर पनि गर्न सक्नुहुन्छ एउटा मेसेज गर्दा त्यही बुटवलबाट तपाईँ पाल्पा लाग्दाखेरि सिद्ध बाबा चाहिँ सुरुङमार्ग अब बनिसकेपछि त्यो प्रयोग गर्नुहुन्छ टनलमा पनि गएको छौँ केबल कारमा पनि गएको छौँ तपाईँ चेतनबाट नवलपरासी तपाईँ यो नलपुरतिर जाँदाखेरि तपाईँले नारायण खोला पार गर्न साथै मौलाकालीको दर्शन गर्नलाई केबल कार छ त्यहाँबाट पुरै चितवन तपाईँले हेर्नुहोस् त केबल कारबाट बन्दाखेरि त्यो पनि त कति राम्रो छ नि इन्फ्रास्ट्रक्चर छ सबै कुरा छ नयाँ गन्तव्य स्थलमा पनि जाने इन्फ्रास्ट्रक्चर चाहिँ पुगिरहेको छ तपाईँले हेर्नुपर्ने हुन्छ है त्यसलाई चाहिँ मैले चाहिँ यो चाहिँ काठमाडौँमा बसेर चाहिँ यहाँ छैन त्यहाँ छैन भन्छ अहिले यो छ अनि नयाँ गन्तव्य स्थलको रूपमा म के भन्छु भन्दाखेरि अहिलेको पर्यटकहरू चाहिँ त्यो 5 वर्ष अगाडिको पर्यटक जस्तो रहेन 5 वर्ष अगाडि चाहिँ तपाईँको सोसियल मिडियाको त्यति प्रभाव थिएन अहिले सोसियल मिडियाको प्रभावले यति गरेको छ कि तपाईँले चाहिँ मान्छेले घुम्नलाई चाहिँ नयाँ शब्दावली प्रयोग गरिरहेको छ ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स चाहिन्छ उनीहरू एक्सपिरियन्स लिन आउँछन् म तपाईँकै गाउँघरमा जान्छु आलु कसरी खनियो आलु कसरी चाहिँ मैले खनेर निकालियो त्यो आलु लिएर चाहिँ मैले तपाईँको भान्सा घरमा गएर मैले कसरी मलमा पकाउने हो मैले कसरी आलु उसले केही सिकेर चाहिँ जानु खोज्छ एक्सपिरियन्स लिन खोज्छ पहिलाको चाहिँ पर्यटक भए बसमा हुने बस्ने घुम्ने होटलमा बस्ने फोटो सोटो लिएर परिवार चाहिँ अहिलेको पर्यटकको टेस्टै फरक भयो टेस्ट फरक किन भयो त भने सम्पूर्ण सोसियल मिडियाले हामी उहाँहरूको टेस्टको पहिचान गर्दैछौँ टेस्टको पहिचान गरेर त्यही अनुसारको चाहिँ गन्तव्य पनि प्रस्तुत गर्न चाहिँ कोसिस गर्दैछौँ अब सोसियल मिडियाले यति तपाईँको टेस्ट फास्ट चेन्ज भएको छ कि त्यो हामीलाई चाहिँ हामी हुनै हुन्छ त्यो गर्नलाई चाहिँ तर प्रयास जारी छ त्यो इमर्सिभ र ट्रान्सफर्मेटिभ एक्सपिरियन्स के छ भनेर हेर्छौँ होमस्टे उहाँहरूले मन पराउनुहुन्छ होमस्टे पनि तपाईँको चाहिँ कमर्सियल एरियातिर होइन अलिक काठमाडौँभन्दा अलिकति चेरोफेरोमा काठमाडौँको चेरोफेरोमा जहाँ ग्रामीण परिवेशको चाहिँ हामीलाई आउँछ भनेर उहाँहरूले खोज्नुहुन्छ उहाँहरूको इन्क्वायरी पनि त्यसरी नै आउँछ मलाई दिनुहोस् यस्तो गर्नुहोस् त्यस्तो गर्नुहोस् भनेर भन्नुहुन्छ अनि टुरिज्म प्रोडक्टको पहिचान उहाँहरूको टेस्ट सही सूचनाको सम्प्रेषण अनि सम्पूर्ण इको सिस्टम जाने चाहिँ पर्यटन व्यवसाय नेपाल पर्यटन बोर्ड मन्त्रालय तपाईँको चाहिँ प्रचार प्रसारको सामग्रीहरू अनि साथसाथै चाहिँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजावा उहाँको पनि महत्वपूर्ण भूमिका हुन्छ
4: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिँदै नेपालमा भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि पर्यटन क्षेत्रमा परेको प्रभाव, विगतका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालबारे फैलन सक्ने नकारात्मक सन्देश र आगामी दिनमा पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउँदै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ़ाउने विषयमा नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: कृषि मन्त्र मार्क सिंह
10: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानोझोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: 사쿠라 버스터비자 우주 라디오 네트워크.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलू नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भुटेकोशी बाढ़ीपछि प्रभावित नेपालको पर्यटन क्षेत्र, आगामी दिनमा पर्यटकीय गतिविधिलाई सुरक्षित र दिगो बनाउने उपाय तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मासँग नेपालको पर्यटन सम्भावना, पर्यटन क्षेत्रका चुनौती तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयबाट कुराकानीलाई अघि बढाउँ।
2: निजी क्षेत्रको चाहिँ उहाँहरू अपरेसन लेभलमा हुनुहुन्छ होइन, अब सरकार भनेको पोलिसी लेभलमा हुन्छ। अस्ति तपाईँले हेर्नुभयो भने सम्मान्य प्रधानमन्त्रीज्यूले चाहिँ निजी क्षेत्रका पर्यटन यो पर्यटन व्यवसायी अन्य व्यवसायीलाई बोलाएर पनि सरकारले के सहायता गर्नु छ तपाईँ पोलिसी लेभलमा हामी पछिल्लो नीति नै अप्नाउँछौँ भनेर भन्नुभएको छ। अपरेसन लेभलमा तपाईँ हुनुभएपछि के गाह्रो पर्यो त तपाईँले भनिदिनु भएपछि सरकारले त्यसलाई हेरेर चाहिँ त्यो पोलिसी लेभलमा खुकुरो पार्ने भनेर चाहिँ गर्ने हुन्छ। त्यो सरकार त्यो रहन्छ, अनि सरकारले पनि अस्ति सामान्य प्रधानमन्त्रीजीले पनि भन्नुभएको छ म चाहिँ यो पोलिसीमा तपाईँले कहाँ अप्ठ्यारो हुन्छ म यसलाई खोलिदिन्छु यसलाई गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। अब हेर्नुहोस् अन्तत गर्दा देश आफ्नै हो, त्यसको समस्या त हुन्छ, चुनौती त हुन्छ, त्यो त्यसलाई चाहिँ त्यो आफूमा त्यो वार्ता गरेर कहाँनिर कस्तो भयो भनेर तपाईँले समस्या देखाए नै त्यसलाई खोल्ने कुरा हुन्छ। खोल्ने कुरा हुँदाखेरि त्यही त्यो गरिन्छ, त्यो त साथसाथ त छँदै छ नि पोलिसी लेभलमा। त्यसै त तपाईँको केबल कार त बनाएको छैन, केबल कारलाई त नेपाल सरकारले नीति नियम र खुकुलो पारेर नि तिनीहरू बनाएको छ। एउटा चाहिँ आज किन त टनल्सहरू बन्यो त, आज सिद्धबाबामा चाहिँ टनल बनाउने छ। त्यो सरकारको चाहिँ मैले अस्ति हेर्दै थिएँ सरकारको अन्य क्षेत्रमा पनि सुरुङ मार्गहरू बनाउने चाहिँ छ। त्यो सुरुङ मार्गले चाहिँ तपाईँको मनसुनमा पनि तपाईँले यात्रा गर्न सक्नुहुन्छ नि सहज रूपमा। अनि मैले जस्तो अघि नै भन्छ कि हामी त सुरुङ मार्गको युगमा प्रवेश गर्दैछौँ। अब नेपालीहरूले पनि त्यसको त्यो कस्तो हुँदोरहेछ भन्ने यात्रा गरेर अनुभव लिएपछि, जस्तो हामी विदेशमा जाँदाखेरि स्विजरल्यान्डमा यस्तो छ त्यसमा चाहिँ यस्तो छ सुरुङ मार्ग छ भने अब आफ्नै देशमा छ त्यो चाहिँ। अब यो अब हेर्दै जाउँ, छ महिनामा चाहिँ परिवर्तन चाहिँ धेरै नै हुन्छ।
1: हो, यो सकारात्मक कुराहरू धेरै छ होइन, सम्भावनाहरूको कुरालाई हामीले औल्यायौँ। अब अलिकति चुनौतीको कुरातिर जाउँ न, के छ पर्यटकीय क्षेत्र विस्तारका लागि अथवा निजी क्षेत्रले पनि त्यसमा लगानी गर्नका लागि हामीले अलिकति सुधार गर्नुपर्ने विषयहरू के छ, होइन राज्यले ध्यान दिनुपर्ने विषयहरूको बारेमा अलिकति।
2: एउटा तपाईँ यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ र पर्यटन क्षेत्र त्यो ठाउँमा चाहिँ फर्स्ट आउँछ जहाँ चाहिँ राष्ट्रिय ध्वजावाहक चाहिँ बलियो हुन्छ। राष्ट्रिय ध्वजावाहक पनि चुनौती नै छ। चुनौती भएपछि अब नयाँ म्यानेजमेन्ट आएको छ, नेपाल सरकारले पनि बुझ्नु भएको छ कस्तो चुनौती छ भने, अब यत्रो तपाईँको पहिलादेखिको चुनौतीहरू त रातारात त चेन्ज हुँदैन। तर पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ। त्यसको पोलिसी निर्माण मात्रै भएन, त्यसको चाहिँ तपाईँको रिजल्ट के हो भनेर पनि त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। अनि एउटा पर्यटनमा त तपाईँलाई राष्ट्रिय ध्वजावास नै एकदमै तपाईँलाई चाहिँ चाहिन्छ। तर अर्को तपाईँले हेर्नुभयो भने हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गरिन्छ रातको चाहिँ हुनु पर्यो। त्यो भन्दाखेरि बढी नै उसले पैसा खर्च अलिक पर्यटकहरू चाहियो। अब त्यसले गर्दा सिन्तामणि जस्तो रिजोर्टले चाहिँ जो चाहिँ स्थानमा भएको उहाँहरूको चाहिँ संसारमा प्रचलित भयो। अब चितवनमा हेर्नुभयो भने जंगल सफारी चाहिँ तपाईँको अफ्रिका पछि चाहिँ चितवनमै छ, चितवन र अफ्रिका चाहिँ सँगसँगै जान्छ। जंगल सफारीमा भन्दाखेरि पनि आज मान्छेहरूले चितवनलाई नै रोज्नु हुन्छ भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी पनि वेल इस्टाब्लिस छौँ। नेपाल चाहिँ ट्रेकिङ र माउन्टेनिङ गर्दाखेरि चाहिँ नेपालले चाहिँ ट्रेकिङ नेपालको ट्रेकिङ भनेको चाहिँ विशेष भूमिका राख्छ, नेपालमा माउन्टेनिङ गर्ने पनि विशेष भूमिका राख्छ। आज पनि मनासुलमा यति क्रेज किन भएको छ, आजको दिनमा तपाईँको बाढी आइसकेपछि पनि मनासुलमा क्रेज नै छ गएकै छन्। अनि हिजोको तथ्याङ्क हेर्दाखेरि अन्नपूर्णमा पर्यटक बढेकै छन् भन्दाखेरि विशेष स्थान उभेटेकै चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटन के चित्रमा हामीले त्यो गरेकै छौँ। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि सजिलो साथ बाटो त बन्दैन, धेरै हुन्छ। त्यो चाहिँ अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ, गर्दैछौ हेर्दैछौ। आज हेर्नुहोस् त 7-8 दिनमा कृष्ण भुइँ चाहिँ बनेर तयार भइसकेको छ भन्दाखेरि हामी त नेपाली आर्मी नेपाली प्रहरी पर्यटक प्रहरी यिनीहरूलाई पनि हामीले सेल्युट नै गर्नुपर्छ किनभने यति ठूलो विपदामा उहाँले जुन रेस्क्यू गर्नुभएको छ उहाँले जुन समन्वय गरिरहेको छ नि
3: त्यसलाई त म त पर्सनली रूपमा भने म त उहाँहरूलाई चाहिँ नमन नै गर्छु जुन चाहिँ उहाँले गरेको कामहरू देख्दाखेरि हेलिकप्टरबाट उद्धार गरेको तपाईँ इमेजिन गर्नुहोस् न बादलै बादल लागेको छ पहाड़को त्यसमा गएर कुना कनारमा गएर चाहिँ तपाईँले गर्नुभएको छ भने कति साहस अतव्य साहस चाहिन्छ नि त्यो गर्दाखेरि त हामी नेपाली चाहिँ यो हामी नेपालीले साहसहरू चाहिँ देखाछौ
1: आज हामीसँग कार्यक्रम बदलिनु नेपालमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्माजी हुनुहुन्छ उहाँसँग हामी विविध पर्यटकीय गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं अब सुनिल शर्माजी यो पछिल्लो समय पर्यटकहरू आइरहँदा देशभित्र अलिकति यो ठगी त्यसो गरी अनधिकृत गाइड असुरक्षित यात्रा फोहोर व्यवस्थापन कमजोर नियमन जस्ता कुराहरू चाहिँ कहिलेकाहीँ त्यो गुनासो पनि सुनिन्छ त्यसलाई व्यवसाय रूपमा मात्रै हेर्ने सेवामूलक अलिकति कम त्यो रूपमा कम हेर्ने व्यवसाय गर्ने पैसा चाहिँ कसरी कमाउने भन्नेतिर ध्यान दिने अलिकति सेवा हो हामीले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिनुपर्छ भनेर एउटा चाहिँ त्यो व्यवस्थापन चाहिँ अलिकति कमजोर भनिन्छ यसमा नियमनका लागि पर्यटन बोर्डको भूमिका कस्तो छ
2: यसमा एउटा कुरा यसमा के थप्नुभयो भन्दाखेरि मलाई चाहिँ धेरै कम राष्ट्रहरूमा चाहिँ पर्यटकको सुरक्षा गर्नलाई पर्यटक प्रहरी हुन्छ मलाई लाग्दैन कि 10-12 देशभन्दा बढी पर्यटक प्रहरी छ नेपाल पनि त्यसमध्येमा एउटा पर्छ अनि पर्यटक प्रहरी चाहिँ रात दिन खटिराख्नु भएको छ हामीले उहाँले समन्वय गर्छौं उहाँको हटलाइन छ उहाँको जनशक्ति जुन जनशक्ति छ उहाँले चाहिँ यस्ता गुनासो आउँदा साथै जति पनि पर्यटन व्यवसाय हुनुहुन्छ जति पनि गुनासो आउँछ भने कि इमेलमा कि फोनमा कि तपाईँ आफै उपस्थित भएर उहाँलाई भनिदिनु भयो भने उहाँले तुरन्तै खट्नुहुन्छ तुरन्तै यो समस्याको समाधान गर्नुहुन्छ आज अनधिक राइड हुनुहुन्छ भन्दाखेरि उहाँहरूको भ्यानहरू गएर उहाँहरू चाहिँ त्यही ठाउँमा घुम्नुहुन्छ उहाँहरूलाई चाहिँ अधिकारै ब्याएछ मैले तपाईँको गाइडको परिचयहरू त गाइडले त भन्दाखेरि सही सूचना दिने हो नि त होइन र नकली गाइड भएर नकली सूचना पाउनुहोस् भने उहाँले त्यहाँ पनि समन्वय गर्नुभएको छ उहाँले चाहिँ रेगुलेटरी बडीको बारेमा हेर्दै हुनुहुन्छ भन्दाखेरि कति कति भनेर भन्दाखेरि चाहिँ कस्तो पर्यटकलाई योभन्दा बढी सुरक्षा त के होला कि पर्यटक प्रहरी जस्तो विशेष निकाय नै हामी कहाँ छ जुन चाहिँ तपाईँ आज विदेशमा कुनै पनि ठाउँमा चाहिँ टुरिस्ट पुलिस भन्ने उहाँ पुलिस भन्ने चाहिँ सुने हुन्छ टुरिस्ट पुलिस भन्ने चाहिँ धेरै कम राष्ट्रमा हुन्छ भन्दाखेरि हामी एउटा विशेष त्यसमा दक्ष भएका र त्यसैमा लागि पर्ने चाहिँ जनशक्ति भएर चाहिँ उहाँहरू चाहिँ त्यही एउटा निकाय चाहिँ खडा गरेका छन् नि राज्यले त त्यहाँसम्म सोचेको छ नि त गर्नलाई भन्दाखेरि तपाईँ कुनैमा पनि जानु फोन गर्न सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ डाइरेक्टली तपाईँ आउन सक्नुहुन्छ भने तपाईँको द्वारमा त उहाँनिर सधैँ 24 नै तत्पर भएर भन्छ योभन्दा बढी त म के भन्नु
1: विकट क्षेत्रहरूमा के गर्ने सुगम ठाउँमा प्रहरी पुग्ने ठाउँमा त छ
2: विकट क्षेत्रहरूको पनि मसल तथ्याङ्क थिएन केही ठाउँहरूमा चाहिँ पर्यटक प्रहरी हुन्छ अब सबै ठाउँमा त पर्यटक प्रहरी हुनुहुन्न जहाँ पर्यटक प्रहरी हुनुहुन्न त्यहाँनिर चाहिँ प्रहरीहरू नै बस्नु भएको छ त्यहाँ सूचना हुन्छ सूचना आउँदाखेरि होटेलहरूले प्रहरीहरूसँग समन्वय गर्नुहुन्छ जहाँ पर्यटक प्रहरी हुन्छ फर्स्ट तपाईँको चाहिँ उहाँले हुन्छ सम्पर्क नसक्यो भने चाहिँ प्रहरीहरूसँग पनि गर्नुहुन्छ आज पनि हेर्नुहोस् त कसैले आइफोन भेटाउनु भएको छ कहिले पर्स भेटाउनु भएको छ कहिले चाहिँ कसैले चाहिँ तपाईँको चाहिँ पासपोर्टहरू भेटाउनु भएको छ र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँले हेर्नुभयो भने के लेखेको छ भने नेपाल चाहिँ महिलाको लागि चाहिँ अत्यधिक सुरक्षित ठाउँ हो भनेर पनि लेखाएको छ सोलो ट्राभल गर्नलाई नेपाल चाहिँ नम्बर वान डेस्टिनेसन पनि भने आउँछ एक्लै तपाईँ ट्राभल गर्छ त्यसमाथि पनि महिलाहरू पनि तपाईँ निर्धक्क साथ तपाईँ गर्नुपर्छ यो त हामीले भने होइन नि यो त अन्तर्राष्ट्रिय मिडियाले भन्दाखेरि कति सम्मान हामीले पाएका छौँ
1: अब यो पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी सृजना त्यसै गरी विदेश पलायन भएका युवाहरूलाई देशभित्रै उद्यमशील बनाउने लगायतका अरू क्षेत्रहरूमा कस्तो भूमिका खेलिरहेको छ
2: प्रचुर सम्भावना छ हेर्नुहोस् है पर्यटकको चाहिँ तपाईँले चाहिँ
4: Journeys into the heart of global events
5: and voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I'm here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
5: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
5: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: त खाना होइन
7: तपाईँले अलिकति ढिँडो नै पस्किदिनुहोस्, अहिले चौरो फापरकै रोटी दिइदिनुहोस्, सानो सानो चुरा भनेर नेपाली कसरी बस्छन् कसरी खान्छन् उहाँले चाहिँ काँटा चक्कुले खानुहुन्छ, तपाईँले हातले खाँदाखेरि तपाईँको न्युरल सिस्टम हातले खाँदाखेरि तपाईँको डाइजेस्ट सिस्टम बुढापाकाले चाहिँ किन यो हाम्रो बाउबाजेले हातले खान्थे भनेर त्यसलाई बुझाइदिनुहोस्, पलैँची कसरी खाएको किन हो बढ्दैन, करुवामा पानी हामीले किन पिउँछौँ त्यो भनिदिनुहोस्, तामाको भाँडाहरूमा चाहिँ हामी खाना किन खान्छौँ त्यो भनिदिनुहोस्, अनि त्यहाँ साग पकाउने विधि भनिदिनुहोस्, हामी चाहिँ के छ सुकुटी किन हामीले गर्छौँ, मनसुनमा हामीले कसरी खेतीपाती हुन्छ, अरू बेलामा कसरी हुन्छ, खानपान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ उसलाई, प्रस्तुतिकरण कस्तो हो त्यसमा डिपेन्ड हुन्छ। अब त्यसलाई अङ्ग्रेजीमा भन्छौँ हामीले चाहिँ पर्यटनमा चाहिँ प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज द स्टोरी टेलिङ, तपाईँ नेपाल आउनुहोस् घुम्न आउनुहोस् भन्दाखेरि मलेसियाले त्यही भन्छ, थाइल्यान्डले त्यही भन्छ, वाइ सुड आई चुज नेपाल, स्पेसल रिजन त हुनु पर्यो नि हो, त्यसको लागि चाहिँ स्टोरी टेलिङको चाहिँ कला हुनु पर्यो, त्यही भएर चाहिँ गाइडहरू हुँदाखेरि हामी विशेष ध्यान दिन्छौँ, उहाँले सूचना दिनुभयो सूचनालाई उहाँले प्रोसेस गरेर त्यसलाई चाहिँ स्टोरी टेलिङमा इमोसन फिलिङका साथ चाहिँ कसरी भन्नु पर्यो भनेर च्यालेन्जरहरू छ भन्ने तरिका छ, ट्रेनिङमा पनि त्यो दिँदैछ,
1: हामीले सानो सानो कुराबाट पनि त्यो पर्यटकीय गतिविधि गरेर त्यसलाई चाहिँ हामीले रोजगारको रूपमा अथवा अर्थतन्त्रका रूपमा जीवनयापनका रूपमा व्यावसायिक रूपमा लिन सक्छौँ अलिकति पछिल्लो समय अब यहाँले अघि कोट्याउनु भयो यो डिजिटल माध्यममा भयो सबै विषय कुराहरू अहिले होइन डिजिटल पर्यटनको विषयलाई अलिकति उठाउन के छ अहिले पछिल्लो समय यो कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर अब सेवा सुविधाहरूको बारेमा जानकारी पनि हामीले चाहिँ डिजिटल प्लेटफर्मबाट दिने कुराहरूमा चाहिँ कति परिवर्तन भइरहेको छ अहिले के छ अहिले अवस्था
7: अब तपाईँको पर्यटन प्रबन्धन गर्नलाई चाहिँ विगत पाँच वर्षमा मैले हेर्दाखेरि आमूल परिवर्तन नै भएको छ सबैजना डिजिटलमै जान सकेका छ भने आज युट्युबमा तपाईँले अघि चाहिँ पर्यटन सभामा भन्नुभयो तपाईँले आफ्नो क्षेत्रमा चाहिँ त्यो पर्यटनको देखाइदिएर या कुनै पनि ग्रामीण परिवेश या के देखाउँछ भने राम्रो प्रस्तुतिकरण गर्नुभयो भने युट्युब तपाईँ सोसियल मिडियाको माध्यमबाट चाहिँ घर बसी बसी नै पैसा कमाउनुहुन्छ कन्टेन्ट क्रिएटरहरूले चाहिँ राम्रै आमदानी भएको छ उहाँहरूको चाहिँ पहिला हाम्रो पालामा त जाहिर खानु पर्दाखेरि चाहिँ हामी अखबारमा चाहिँ भ्याकेन्सी कहाँ निस्किया हुन्छ त्यहाँ गएर एप्लाई गर्छ अब त्यो भएन अब तपाईँको क्रिएटिभिटी छ भने चाहिँ तपाईँले सम्मान गर्छ क्रिएटिभिटीलाई मौलिकता हुनु पर्यो तपाईँको क्रिएसन हुनु पर्यो त्यो क्रिएसन तपाईँलाई चाहिँ आफ्नै सोसियल मिडियामा त तपाईँकै घरमै छ सोसियल मिडियामा ल्याएर आफ्नो क्रिएटिभिटी देखाउनु संसारले त्यसलाई नमन गर्छ तपाईँको क्रिएटिभिटीमा त्यो क्रिएटिभिटी आज म तपाईँ यहाँ बस्छ जुन क्रिएटिभिटीको कुरा गर्दैछ सोसियल मिडिया छ महिनामा यो प्रविधि चेन्ज हुन्छ अर्को छ महिनामा चेन्ज हुन्छ यो मेरो त एक वर्ष पुरानो भनेको कुरा यो त आज तपाईँ अन्तर्वार्ता जुन दिइरहेको छ यो त आउटडेटेड हुन्छ भन्दा यति फास्ट चेन्ज हुँदैछ कि तपाईँले तपाईँको कल्पनाभन्दा बाहिरको छ अब यो चाहिँ पहिला पोस्टर प्याम्पलेट ब्रोसर्सहरू थियो अब पोस्टर प्याम्पलेट ब्रोसर कसैले लिनै चाहँदैन डिजिटलमा कहाँ छ तपाईँको साइट कुन छ तपाईँको भिडियो कुन छ अब पहिला भिडियो 30-40 मिनटको बन्थ्यो अब त्यो डकुमेन्ट्री पनि कोही हेर्न चाहँदैन भिडियो पनि तपाईँले त्यो टिकटकमा स्क्रल गर्दाखेरि या भिडियो हेर्दाखेरि तपाईँ रिल्स हेर्दाखेरि 90 सेकेन्ड भन्दा बढी त तपाईँले कसैले टिकाउनै गाह्रो हुन्छ तपाईँले त मोबाइलमा चाहिँ टिक टिक टिक क्लिक गर्दै स्क्रल गर्दै तपाईँ जाँदै हुन्छ त्यहाँनिर त्यो भिडमा तपाईँको मौलिकता के हो त्यो के हो क्रिएटरहरूले त्यो चोइसहरू हुन्छ अब हामीले चाहिँ प्लेटफर्म दिन्छौँ आउनु सरकारी गरौँ भनेर पनि भने हुन्छौँ उहाँलाई प्लेटफर्म पनि दिन्छौँ अब हामीले आफ्नो नियम कानुन लिमिटेसन्समा बसेर गर्नुपर्ने हुन्छ कतिजनाले इन्डिपेन्डेन्टली गर्नुहुन्छ उहाँहरूले देखाउनु नै भएको छ लाखौँ लाख उहाँको फलोअर छ कसलाई देखाउनु भयो उहाँले नेपालले देखाउनु भयो नेपाललाई देखाउँदाखेरि उहाँहरूको माध्यमबाट पनि नेपालमा चाहिँ उहाँहरू परिचित हुनुहुन्छ भन्दाखेरि सबैको प्रयास हो यो क्रिएटिभिटी
1: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौँ होइन विदेशी पर्यटकहरू विदेशी नागरिकहरू नेपालमा किन आउने के कारणले घुम्न आउने हामीले के भन्दाखेरि उहाँहरूलाई आकर्षित गर्ने के भनेर आउनुहुन्छ
7: उहाँहरूको नेपालको आतिथ्यतालाई साह्रै मन पराउनुहुन्छ ह्युमन इन्टरफेस हुन्छ है तपाईँले एउटा म भनिदिनु नि तपाईँ कहीँ जानुभयो बाटो हराउनु भयो या के भयो तपाईँले गुगल म्याप पनि पाउनु तपाईँले कसैले सोध्नु भयो भने उसले एकछिन कुरेर तपाईँलाई भनिदिएर त्यो बाटो पनि देखाइदिन्छ होटेलमा जानुहोस् तपाईँले चाहिँ त्यो तपाईँको सामान माथिसम्म पुर्याइदिनुलाई चाहिँ कोही भाइ बहिनीहरू त्यहाँ बसिराख्नुहुन्छ है त्यही बेला कोही न कोही त्यही आतिथ्य भन्दाखेरि ह्युमन इन्टरफेस हुन्छ त्यही विदेश जानुहोस् सबै तपाईँको डिजिटल भइसकेका हुन्छ, डिजिटल की भइसकेका हुन्छ, रिसेप्सनमा तपाईँले कार्ड पाउनुहुन्छ, आफै सामान बोक्नुहोस्, आफै रुममा जानुहोस्, आफै जानुहोस्, त्यहाँभित्र न्युज पेपर सबै डिजिटल हुन्छ, सबै हुन्छ। ह्युमन इन्टरफेस चाहिँ सबभन्दा ठुलो कुरा हो। आज पनि गाउँ घरदेखि लिएर सहरसम्ममा हामी स्माइलका साथ चाहिँ, मुस्कानका साथ चाहिँ आतिथ्य दिँदाखेरि त्यो हाम्रो बिगेस्ट सक्सेस थियो, होइन? अनि आज चाहिँ तपाईँ अन्तर्राष्ट्रिय पत्र पत्रिकामा पर्यटनको पत्र पत्रिकामा आतिथ्यताको लागि यो चाहिँ साह्रै राम्रो, सबैजना स्माइल दिइराख्नु चाहिँ, मुस्कानका साथ चाहिँ स्वागत गर्न, अतिथि देव भयो भनेर चाहिँ भन्नु मात्रै होइन, चरितार्थ पनि गराएको छ। कसैले कसैलाई ल्याएर ठगेर कहाँ बदमासी गराएको छ, तपाईँ सायद हुन्छ यता खेला हुन्छ, सायद त्यो बिलले सुन्नुहुन्छ, त्यसले देशको छवि बिगारेको छ भनेर चाहिँ सुन्दा पनि सुन्नुहुन्न। तर जहाँ आउनुहुन्छ कुनै विदेशीले, यहाँनिर पर्यटक पर्यटकका हेर्नुहोस्, पैसा नभएर खान नपाएर हिँडी आएर लडेको मान्छेलाई पनि खाना खुवाएर उहाँहरूले मदत गरेर चाहिँ उहाँहरूलाई भनेर कहाँ हो के हो तिम्रो घर कहाँ हो भनेर एम्बेसीसँग सम्पर्क गरेर पनि उहाँको जिम्मा लगाउनु भएको छ। तपाईँले आफ्नै पैसाले आफ्नै गरेर कुन चाहिँ संघ संस्थाले खानपिन गरिदिएर चाहिँ उहाँहरूलाई लिएर चाहिँ सम्मानका साथ गरेर विदेशमा जानु, त एक दिन तपाईँ ओभर स्टे बस्नु त तपाईँलाई कानुनी कारवाही हुन्छ। यहाँ त तपाईँले त्यस्तै खान बस्न लाउन दिएर पनि एम्बेसीसँग सहकार गरेर विशेषसँग तपाईँलाई चाहिँ मान सम्मान साथै तपाईँको देशमा फर्काएको छ।
1: पर्यटकहरूलाई प्रहरीले दिने सुरक्षाको एउटा विषय भयो, अर्को विपदबाट हुने सुरक्षा कुराहरू, जस्तो पूर्व सूचना दिने कुराहरू, होइन, कुनै पर्यटक गन्तव्यमा जानुभन्दा पहिला उहाँहरूले प्रोपर त्यो जानकारी लिने विषयवस्तुहरूमा बोर्डले चाहिँ के कसरी समन्वय गर्छ
7: आइसकेपछि? अब उहाँले बोर्डले चाहिँ प्रयोगनात्मक भूमिका खेल्नुहुन्छ, जानकारीहरू लिनुहुन्छ, मौसम सम्बन्धी जानकारी हुन्छ। अहिले तपाईँको मेट्रोलोजिकल डिपार्टमेन्टबाट जुन हामीले सूचना पाउँछौँ धेरै एक्युरेट सूचनाहरू हुन्छ, होइन? त्यसले गर्दाखेरि ट्रेकहरूमा जानलाई चाहिँ धेरै सुविस्ता भएको छ। ठाउँ ठाउँमा मोनिटरिङ स्टेसन पनि राखेको छ, ठाउँ ठाउँमा तपाईँको चाहिँ वेदर फोरकास्ट गर्ने पनि सूचनाहरू दिएका छन्, अनि त्यसको एक्युरेसी पनि धेरै राम्रो भएको छ। त्यो एक्युरेसीलाई चाहिँ त्यो हामीले पाउने, त्यो चाहिँ पर्यटन व्यवसायहरूले पाउने, गाइडले पाउने, त्यो चारैतिर वेदरको सूचना पाउँदाखेरि उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफ्नो प्लानिङ त्यही अनुसारको प्लानिङ्सहरू गर्नुहुन्छ। त्यो प्लानिङ गर्दाखेरि उहाँलाई धेरै सजिलो भएको छ। अब नेपालमा आऊ, अहिले कस्तो छ वेदर? ए, मनसुन त चलिरहेछ, ल सायद अक्टोबरको पहिलो हप्ता आउँ कि या सेप्टेम्बरको लास्ट विक आउँ। म नेपालमा आएपछि काठमाडौँबाट मैले हिमाल हेर्न चाहन्छु भन्दाखेरि हामीले वेदर फोरकास्ट सात दिनको हेर्दाखेरि उहाँले भनिदिँदाखेरि उहाँ चाहिँ एउटा ट्रस्ट पाउनुहुन्छ, ए तिमी चाहिँ मलाई भनिदेऊ अहिले चाहिँ वेदर यस्तो छ, म चाहिँ एक हप्ता रोकिनुपर्छ भनेर भने, जब उहाँ तपाईँले त्यो सूचना नदेखिन उहाँ आएर हिमाल चाहिँ देख्न पाउनु भएर मनसुन भयो भने चाहिँ उहाँले भने तिमीले मलाई ठगियो भनेर भन्नुहुन्छ। तर यो चाहिँ के हुन्छ भने मौसमको पूर्व सूचनाहरू चाहिँ तपाईँको यति एक्युरेट अहिले भइरहेछ कि विदेशीहरूलाई त्यो सूचना दिँदाखेरि उहाँ चाहिँ साह्रै गर्वान्वित हुनुहुन्छ, अनि साह्रै उहाँहरू चाहिँ एकदमै खुसी हुन्छ तिमीले हामीलाई यति सूचना दिँदै भनेर सही सूचनाहरू हुन्छ। ठाउँ ठाउँमा तपाईँको समुदायहरू पनि हुन्छ, समुदायहरूले पनि हेल्प गर्दै आउँछ, होमस्टे छ तपाईँको, पर्यटन व्यवसायहरूको संघ संस्थाहरू हुन्छ, अनि कहिले तपाईँको मदत गर्ने चाहिँ चारैतिर छ मैले त देख्छु।
1: अब हामी अहिले त संघीय संरचनामा छौँ, होइन? बोर्डले समग्र देशभरिको अवस्था हेर्ने भयो विदेशी पर्यटक अथवा आन्तरिक पर्यटकहरूको सन्दर्भमा, यो पालिकासँग स्थानीय तर्फको समन्वय कस्तो छ? होइन, सम्बन्धित ठाउँमा कुनै पर्यटक गयो अथवा होइन उहाँहरूको मातहतमा रहेका कतिपय पर्यटकीय स्थलहरू छन् स्थानीय सरकार सँग जोडिने विषयहरू, यो विषयमा कस्तो समन्वय हुन्छ?
7: हामीले कार्यक्रमहरू गर्दा तर्जुमाहरू गर्दाखेरि स्थानीय सरकारहरूको पनि माग आउँछ। अब लिमिटेड रिसर्चेज हुन्छ, सम्पूर्ण स्थानीय कार्यक्रम त गर्न सकिँदैन, तर जुन प्रभावकारी ढंगले चाहिँ हामीले पेश गर्न सक्छौँ उहाँले त हामीले त गरि नै राखेका हुन्छौँ। पर्यटन मेलाहरू गरेर हुन्छन्, स्थानीय लोक संस्कृतिलाई चाहिँ हामीले बढ़ावा दिनलाई कार्यक्रम गरेका हुन्छन्, पर्यटनको चाहिँ चिन्तन गर्ने कार्यक्रमहरू पनि हामीले गरिरहेका हुन्छौँ। मेला महोत्सव उत्सवहरूलाई चाहिँ हामीले उहाँहरूले भन्दाखेरि सहकार्य नै गरेर अगाडि बढ़िरहेका हुन्छौँ। तपाईँले हेर्दै हेर्नुहोस्, गएको वर्षमा पनि हेर्नुहोस्, आगामी दिनको बजेटमा पनि हेर्नुहोस्, स्थानीय सरकार प्रदेश सरकार यिनीहरू समन्वय नगरे त हामी त जाँदै जाँदैनौँ।
1: अब यो नयाँ सरकार भने पछाडि अलिकति सबै क्षेत्र उत्साहित, निजी क्षेत्र एकदम बढ़ी छ, होइन? यो बजेट तथा कार्यक्रमहरू विशेष के किसिमका त्यस्ता नयाँ हालका आयो यो वर्ष, होइन? अब विपदले पार्ने असरको कुरा त छँदै नै छ, धेरै पैसाहरू त्यहाँ जाला।
7: यो चाहिँ यसपालि चाहिँ हामी चाहिँ प्रभावकारी ढंगले हुने जुन चाहिँ डिजिटल माध्यमबाट नौलो किसिमले नौलो प्रविधिहरू लिएर चाहिँ त्यो प्रविधि कुन चाहिँ हुन सक्छ र अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी ढंगले त्यो डिजिटल एजको जमानामा डिजिटली कसरी जान सकिन्छ भनेर त्यसमा हामी तत्पर छौं किन समय सापेक्ष चाहिँ चल्नु पर्यो समय सापेक्ष चल्नु पर्दाखेरि चाहिँ तपाईँको ऐनहरू परिवर्तन हुनेछ
8: यो जुन अस्ति भोटेको सिपाहीमा प्रभावित व्यवसायहरू हुनुहुन्छ कतिपय होइन उहाँहरूको चाहिँ सबै बगाएर लगेको अथवा क्षति भएको भन्ने छ यसका लागि बिमा लगायत अरू राहत प्याकेजको विषयमा के के भइरहेछ विभागीय बोर्डले के के काम गरिरहेको छ सरकारले के दिने गरिरहेछ
7: अब कार्यक्षेत्र त हाम्रो पर्दैन होइन यो तपाईँको बिमा अब त्यसमा चाहिँ जस्तो हिजो पनि मैले समाचार हेर्दाखेरि चाहिँ मृत्यु भएको व्यक्तिलाई चाहिँ तपाईँको हाम्रो कानूनले 12 वर्षसम्म चाहिँ व्यक्ति नआएपछि चाहिँ 12 वर्षसम्म गर्छ जसले चाहिँ बिमा राहतहरू पाउन चाहिँ गाह्रो परेको छ यो चाहिँ स्थानीय निकाय सरकारहरूलाई पनि उहाँहरूले चाहिँ भन्नुभएको छ बिना मृत्युको प्रमाण पत्र लिएर चाहिँ हामीले कसरी राहत पाउने हामीले कसरी बिमा पाउने 12 वर्षसम्म हाम्रो कानूनमा 12 वर्षसम्म रहेछ होइन अनि त्यो भन्दाखेरि चाहिँ सरकारले पनि यसको चाहिँ प्रब्लम चाहिँ उहाँले थाहा पायो 12 वर्षसम्म के गर्ने हो कसो गर्ने हो भनेपछि चाहिँ बल्ल यो सायद त्यो त्यसलाई चेन्ज नगरिकन चाहिँ बिमाहरू पाउनु मृत्यु भएको त तपाईँको हस्पिटलमा भएको मृत्यु भएको त प्रमाण डेथ सर्टिफिकेट पाएपछि तपाईँले पाइहाल्नु भयो सबै इन्सुरेन्सहरू तपाईँले पाउनु तर जुन व्यक्ति चाहिँ सम्पर्कविहीन छ भनेर उसलाई के गर्ने त भन्ने चाहिँ कानूनले 12 वर्ष भनेको छ 12 वर्षसम्म तपाईँले वेट गर्नु पर्यो 12 वर्षसम्म त्यो व्यक्ति विचले वेट गर्ने कुनै त कुरा आउँदैन त्यही भएर चाहिँ अब त्यसमा चाहिँ छलफल भइरहेछ
8: अब हामीले ठुल्ठूला विपदहरू भोग्यौं होइन जस्तो भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले चाहिँ यो भोटेकोसी बाढी तिनवटै एकदमै विकराल अवस्थामा तैपनि हामी त्यसभन्दा माथि उठेर फेरि अर्थतन्त्रलाई चलामार बनाउनु पर्ने चुनौती चाहिँ छ नै यसका लागि अब बोर्डले आगामी योजना काम कारवाहीको सन्दर्भमा के छ तयारी
7: यस्तो विपद आउँदाखेरि चाहिँ एउटा चाहिँ के भन्यो भने अर्ली वार्निङ चाहिँ सिस्टम चाहिँ डेभलप गर्नुपर्ने छ तर अर्ली वार्निङ सिस्टम चाहिँ कस्तो भन्दाखेरि भारतसँग पनि हाम्रो छिमेकी राष्ट्रहरूसँग पनि बसेर चाहिँ त्यसलाई चाहिँ ट्रान्सबाउन्ड्रीमा चाहिँ गर्नुपर्ने हुन्छ यो त तपाईँको चाहिँ 40 फिट माथि चाहिँ पानी आउने 50 फिट माथि आउने त कसैले आफ्नो जीवनकाल सुने पनि थिएन देखा पनि थिएन होइन जुन हाम्रो वार्निङ सिस्टम थियो त्यो त पानीको सतह चाहिँ खतराको संकेतभन्दा माथि जाने त्यस्तो वार्निङ सिस्टमहरू हो तर यो वार्निङ सिस्टम भने त अर्कै हो विपदमा चाहिँ यो त एकदमै हामीलाई चाहिँ यसलाई तयार नै गरिरहेको छ क्लाइमेटले चाहिँ क्लाइमेट चेन्जले गर्दा कस्तो छ अब यसमा चाहिँ सरकारले चाहिँ हेर्दै हुनुहुन्छ तर विपदहरूको यो हुँदाखेरि यसमा क्राइसिस चाहिँ नेपालमा चाहिँ टुरिज्ममा क्राइसिस हुँदाखेरि यसलाई इमिडिएटली ट्याकल गर्नलाई एउटा क्राइसिस सेल ट्रेन ह्युमन रिसोर्सेस जुन चाहिँ अब मेरो त्यो चाहिन्छ अब चाहिँ मैले जतिजना छ भने म र मेरो सहकर्मीहरू जतिलाई चाहिँ एयरपोर्टबाट परिवार जानेहरू डाइरेक्ट टुरिज्ममा भएको छन् आँखाबाट आँसु भएको छ हामी पनि त्यस्तो ट्रमामा उहाँलाई सान्त्वना दिने कन्सल्ट गर्ने हामी पनि ट्रेन रहन्छौँ होइन त्यो ट्रमालाई चाहिँ डिल गर्नलाई चाहिँ अनि मलाई चाहिँ पर्सनली होइन यो पर्सनल लेभलमा चाहिँ के भन्छ भने त्यस्तो चाहिँ हामी पनि ट्रेन हुनुपर्ने जरुरी छ यस्तो विपदमा चाहिँ कसरी चाहिँ सान्त्वना दिनु होइन तपाईँले बोलाएर उहाँलाई चिया खुवाइदिएर कुरा मात्रै सुन्नु भयो भने उहाँले तपाईँले हेलिकप्टर लिएर जानुपर्ने तपाईँले मेरो मान्छे त्यहाँ गइरहेछ तपाईँहरू यहाँ बस्नु भएको छ उहाँले हामीलाई गाली गर्नुभयो सबै चिज तपाईँले एक शब्द नबोलिकन उहाँलाई पानी चिया खुवाएर तपाईँले सुनिदिनु भए पनि नि तपाईँलाई चाहिँ उहाँले चाहिँ एकदमै उहाँको चाहिँ दुःखलाई चाहिँ तपाईँले हरण गर्नुहुन्छ केही हदसम्ममा उहाँको मरमपट्टि लगाइदिया हुन्छ होइन त्यसमा चाहिँ साइकोलोजिस्टहरूको चाहिँ चाहिन्छ अब यो त जतिखेर तपाईँलाई चाहिँ गाह्रो परेपछि त्यतिखेर नै माग हुन्छ नि त होइन साइकोलोजिस्टहरू चाहिँदो रहेछ यस्तो बेलामा उहाँ साइकोलोजिस्टहरूले त्यो साइकोलोजी बुझेर कसरी डिल गर्ने ट्रमामा पनि कर्मचारीहरूले कसरी डिल गर्ने त्यो चाहिँ ट्रेनिङ चाहिँ हुँदो रहेछ है त्यो ट्रमामा चाहिँ यो त तपाईँको त संसारले नै नसोचेको विपद हो नि त त्यस्तोमा चाहिँ आगामी दिनमा कि ड्रामाको

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त स्यामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्टन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0 56 4 94 3 33 4 93 5 55

0: they had no clue. I know how to hit the body.
1: युस्तार पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3% एसी एक साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल चक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टू युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: महालेखा परीक्षक को कार्यालय को अनुरोध महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिला का संघ प्रदेश र स्थानीय तह का कार्यालय में लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: Sneha Kalpura, Prashna Vijar, Jalo Radio Network. अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णगिरीमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायम रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेको सिबाडीमा 6150 अंग्रेज सम्पर्क विहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घर झम घोषणा पत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हांगकांग विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशांत क्षेत्रमा पहिलो स्थानमा। विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओभरदोभर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेका छन् र ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो। तर आजदेखि कृष्णभिरमा नयाँ ट्र्याक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभिरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 सफेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका सबमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी को परीक्षणका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाई छ। 6150 जना अघि सम्पर्क हुन्छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोसी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव देवनाथ गौतमका अनुसार भोटेकोसी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोसी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझुङ गाउँपालिकाले 49 बुधे घरपझुङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरपझुङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड़ जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित पूर्व प्रयोग योजना तथा सुरक्षित वस्तु विकासमा समेत जोड़ दिएको छ। यसले जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला सम्मेलन समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। चौधरी महाधिवेशनमा देउवा तामाङबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब पाँच पूर्व पदाधिकारी सहित केही नेताहरू मात्र बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बाल्य, जीवन बहादुर साई, श्याम घिमिरे, दीन बहादुर विश्वकर्म लगायतका नेताहरू देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा बन्ने गाज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये सलह पुरस्कारका लागि संग्रह भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्याङ्कन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 श्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। तीनवटै पुरस्कारको राशि जम्मै 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ी केही ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायती थिङ्क ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्युटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनेन्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएससीआई 40 हङकङले 756 अङ्क प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ। सूचकांकमा न्यूयोर्क पहिलो र लन्डन दोस्रो स्थानमा छन्। हङकङ पछि सिंगापुर चौथो तथा सङ्घाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वको पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पुँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसाय तथा वित्तीयको मूल्याङ्कनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समयमा नेपाल इण्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोलो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा पनि टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेको प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हार पछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूचरण पार गर्नेका लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जीत सहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूहको अन्तिम खेलमा जापान र इण्डोनेसिया भेट्नेछन्। यो खेल भोलि हुनेछ। चार दिन भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर थिए। कृष्णगिरीमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायम भएकाले चालक र यात्रुलाई विशेष सावधान अपनाउन आग्रह। भोटेपछि बाढ़ीमा 6150 अझै सम्पर्क विहीन। यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 विधेयक घरत विहीन। घोषणा पत्र जारी। जलवायु न्यायको माग। हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोर। हङकङ विश्वविद्यालय केन्द्रको सूचकाङ्कमा 3 तथा एसिया प्रशान्त क्षेत्रमा 1 स्थानमा। विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Vino.fm and the Vino Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.
6: Dish home, crushing the connection.
7: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
8: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
7: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
8: खोज्दै देश संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
7: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
8: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
7: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
8: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
7: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति छिटो हुने रहेछ
8: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
7: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
9: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
8: 98550-17979
9: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
10: पूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल साधु सुनकुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधु सुनकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ पाँचौ तह संख्या दुई, स्टाफ नर्स साइड पाँचौ तह संख्या एक, बायोमेडिकल टेक्निसियन साइड पाँचौ तह संख्या एक। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशी तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइड पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बाई डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रु सोलखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097166 जिल्ला अस्पताल फाब्रु सोलखुमा।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 र जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-406 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: वर्ष भूमिहरु सेनालाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँच्न अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौना दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा बस्ने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचारमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार योगका प्रभावमा जोड़ दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

गएर अदालत कानुनकै चल्ने तर गाउँको भ्रष्टाचारी सजिलै छल्ने भ्रष्टाचारको पैसा सबै राष्ट्रियकरण गरे पैसाले मात्रै पनि देश

खबरदार खबरदार खबरदार रखा था को होली के सुरक्षा नहीं।

खेलाडीले विद्यार्थी कलाकार विदेश जानी स्वास्थ्य शिक्षा खेलकुदमा नहुँदा लगानी बाध्यताले देश सुनेलाई फर्किने मन होला सम्झ्यो परदेशीको कति मन।

Marcha!

हाम्रो प्रदेश धेरै सम्झौ पाल्दा बढ्यो ऋण न विकास न अङ्गनी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी मार्छौ जसत्तामा पुगे पनि देश

जनलाई गलत भन्यो भन्यो गलत राजा जनताको नेतृत्व नि असफल छ राजा तन्त्रभन्दा नेतृत्व नि नभएको हो हाम्रो पृथ्वी मदन बिपी महेन्द्र झैको

एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842146, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9860317340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260, अनुप्रास बस्नेत 9851174419, बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास स्टाफ सुरु।

0: गौतम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, गौतम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिको बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

ہم

0: बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बर आएको छ, दे त नानी।
4: हेलो नमस्ते।
5: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
6: ए नानी, के भन्ने रहेछ, के भयो
4: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, के नदिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन।
3: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खडा खाँदा हुने व्यवस्था गरेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
5: किन खोज्नु भएको होला? हजुर,
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
5: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सोलु।
9: हाम्रो छात्रीमा पारे खेल्यो तिमी खेल्यो हामीलाई हेप्ने

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नहीं आई
1: किन किन सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ट्रे गर्न सकिन सरले हुन्छ
1: ए कुरा त्यस्तो हो भएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्रा गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर नै क्या खतरा समाचार आइसक्यो धेरै प्रेम अब चाहिँ के हो
6: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्थेन यसो त जल्ले पनि लेखिहाल्छ नि
5: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर

0: भेट पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौ। सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेगुर शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाग सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुम्बा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलू दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको बु विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दौ। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाट बचाउन बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोषबाटलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झन्की पूर्ण व्यवहार दबाव प्रकार वा सुसचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: नाइन एम बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतकुंड नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको दशामा सोमसात उल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अङ्कमा 9852557068

0: छट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त माप चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोखमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू जे सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल किच्चेपाटी काठमाडौँ
4: शरण सेवामा प्रपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रित पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ संख्या 2 स्टाफ नर्स साइक पाँचौ तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर किनेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097166 जिल्ला अस्पताल फाप्री सल्लेरी

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-8283 र जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: आजा बहुनी रुसे मानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त भागौँछु कोलकातामा देख्ने जस्तो लक्ष्य छ त कतै भागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रिने मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: प्रतियोगिता क्लिपको संस्करण सञ्चालन हुने सम्बन्धी यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भयो भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर सम्पर्क नम्बर 9842 8152 40 सदस्य राजकुमार भाइ सम्पर्क नम्बर 9871 3340। उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745 40 02 60 अनुराज बस्नेत 9851 17 24 19 विपिन तामाङ 9862 93 62 67 र राजकुमार राई 9852 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: 才华就你说路 FM 不单单
1: सोलु FM 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
2: संचय सोलु FM स्टूडियो टाइम
3: अलविदा मध्याह्न को 12 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वनामय ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु कुंडू
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: नमस्कार म विनय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चालू वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने आज 24 जिल्लामा बाढ़ीको जोखिम साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै नेपाल खबरमा अब कुरा खबर चालू आर्थिक वर्ष 2083-84 को शुरूआती दुई महिनामा सरकारले झण्डै 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,99,83,00,00,000 रूपियाँ बराबर छ जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन

0: अनुसार अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्र सरकारको आमदानी भन्दा खर्च झण्डै 9,72,00,00,000 बढ़ी देखिएको छ। नेपालले राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको र यसले जलवायु संकटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्र संघका 6 प्रमुख मध्ये एक महासभामा 193 सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्यूयॉर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खुलामा आज पानीको भाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ़ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ़न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दाहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज 2,59,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको नियन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाईसराई रोक्न धनकुटाको 76 जोरपाटी गाउँ पालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो जन रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यति

नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाइ राख्न धनकुटाको छथर झोरपाटीका उपालेकाले आफ्नो रणनीति परिवर्तन गर्नु भएको छ। पाँच वर्षदेखि संचालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिनु भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम संचालन गर्दै आएको थियो। पाँच वर्षको अवधिमा 50 परिवारलाई लैनु गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसेवा गरेर आउने परिवारका लागि आय आर्जनको अवसर सुन्दै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो यामा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको सहायत गरिएको आरोहणका सहयोगी विश्वबहादुर गुरूङले बताउनुभयो। आरोहीहरूले अबको एक दुई दिन तीन हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाई छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ, तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ्दो आप्रवासनले घरको माग बढ़ाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समयमा नेपाल, इण्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपाली प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोलो सेटमा पराजय दोहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेको प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्क विहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहमा 1 जित सहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूहको अन्तिम खेलमा जापान र इण्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालु आर्थिक वर्षको 2 महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व सन्तुलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी। जलवायु संकटको कारण नेपालले भोगिरहेको

0: व्यवस्था लागू हुँदै बढ़्दो आप्रवासनले घरको माग सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्य मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843980652, 9824417718, 9843349696 र 9861323472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
4: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: ჟიმომანეთა საპრინციპო სტიაჟკა ათუთა ი იუნიტი კარპეტნიკო ვიგეთინ დასატეჰიკო სუნდესად იეთი კარპეტნიკო და კარპეტკო პასარი იეთი კოლეგა ჰენანა ბისმიღლა იეთი კარპეტ კარპეტკო შენსა
1: ე ჩი ბაიო ჩი გო ჰალახლა ვაიო
2: კი უნო დოზერ ძოლეკო ნი अबत हाम्रा दुखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो। अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, रोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
6: आया आया भनेर पो बसेछ त।
7: बिरामी हो क्या हो?
6: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
7: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97 46 58 43 87।

0: एघुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोनु दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोनु दुत्कुण्ड
2: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाहीले व्यवस्था गर्छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
4: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ

0: नमूना दुधकुण्ड आयल फार्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेको समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043। नमूना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमूना दुधकुण्ड आयल फार्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमूना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा छोर बौद्ध सुलुखुम्बु।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: किन के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी हेर नै के खतरा समाचार आइसक्यो भयो अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यस्तो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सुरु एफएम स्टुडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: Namaste, Doctor, sir.
1: Namaste. Basnus na. Basnus ta? Kiyo?
0: Yes, na, Doctor, sir. Mero bachcha rati ramro sanga nidauna pani sakdaina. Bela bela ma utchha, darauchha. Tauko dukhyo bhancha. Ke garne hola?
1: Yahan ubhyaunu ta, ekchoti toler ho. Ani khana kati ho khancha ni?
0: Khana ta khancha. Tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
1: Hernus, ahileko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विश्वाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
1: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: हेलो भन्नुहोस् त।
4: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाप रे,
8: अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए शहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
6: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
5: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
5: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809090094 र 9833868
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट फोन सधैँभरि रोजे।

0: हिंसाबाट बचौ र बचाऊ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक निमंत्रण। कोशी प्रदेश सरकार द्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
0: संविधान दिवस 2083 मूल समारोह समिति।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सोन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईंको बच्चामा जन्मजात कुल्चारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमान 9852557068
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
4: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडिस् संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापान

ओनियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 98550179 र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ।

0: सोलु एफएम 101.2 मेगाहर्ज
1: उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
3: इट्स 2 PM
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: तत्पूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट पाँचौ तह संख्या 2, स्टाफ नर्स साइट पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायो डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रू सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्रू सल्लेरी सुलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
2: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी
1: सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735571 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक इकाइ सोलुखुम्बु 0835260 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न
1: लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
1: यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै चाहिँ नागौसत
0: भाइ के भएको तिमीलाई रुधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाजा खानलाई जबरजस्ती गरे मैले पनि नाउँ भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब पो छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रिने मौका दिनु
3: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ।
3: दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9862317340
4: उपस्थित विश्वको पनि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174219 बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852584557।
4: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
3: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
1: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढ़ी पहिरोबाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष लुकुन्डु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
5: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
5: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
5: सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
8: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउन मेरो साथी।
9: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 80 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: बाबु
1: मौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा
9: होन्डाका विशेषताहरू
10: जापानिज उच्च प्रविधिबाट उत्पादित
9: उत्कृष्ट माइलेज
10: राम्रो रिसेल मूल्य
9: टिकाउ र भर पर्दो
10: अफ रोडका लागि पनि उपयुक्त
9: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
10: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
9: हाम्रा सेवाहरू
10: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
9: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
10: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
9: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
10: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुङ्गा
9: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

0: संस्कार और संस्कृति की वो मान्यता सबने बेची सके आजकल आत्मता यही कार्पेट नहीं हो विगत तीन दशक देखि को सुंदर साथ यति कार्पेट किंदा कार्पेट को पछाड़ी यति को लोगो हेन नबिर्सिनुहोला यति कार्पेट कार्पेट को शहंशाह
1: हल्ला खल्ला हो
2: डोजर चले अब त हाम्रा दुख का दिन सकिए
3: के सकिनु नि गाउँ में सड़क बने बसाई हिड़न पर्ला भन्ने डर छ रात भरी सुत्न सके
1: हैन माइले भाउजू अब गाड़ी चले पछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्र में सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नु पर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: ए रुम गाउँको छिटो

हीरा खेत भरी पैसा फल रुखैमा टिप्ने अरु खेता लाछन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। अलिकति जत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
5: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
7: अया अया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
8: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
8: हो र, के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
7: हाम्रा सेवाहरू:
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
11: एभरेस्ट डेन्टल क्लिनिक, बसन्त बजार, सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99।

0: saiu rádio Polo FM Portanda.
1: Polo FM, 101.2 MHz.
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
4: 3 PM दिउँसोको 3 बजे
1: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु
5: जोत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
7: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528 80222 साथै 98010208 95 मा मिसकल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
9: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
10: 3 दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
10: हो र के डेन्टल रे
11: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
11: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648 5387
14: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
14: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त

0: कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: किन खोज्नु भएको होला हजुर को पर्नु हो
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
3: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौ न हजुर
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर
1: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43। नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
3: किन के भयो सन्चो छैन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: साथी हेर न क्या खतरा समाचार आइसक्यो भारत अब चाहिँ के हुने हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जसले लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र?
4: होइन होला त्यस्तो त।
5: सोइता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के हो के भयो
2: हेर्नुहोस् ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो भारत ट्रेन अब चाहिँ के हुने हो
6: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआथ्यो न यसो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भूमिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: न अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868।
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु,
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: जङ्गलको छेउमा घर आँगन।

0: ਦਾ ਆਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਕੁਝ ਨੂੰ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Smart,

0: हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अतिमानिक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष लेखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: देश लेखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष लेखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर वृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
0: संविधान दिवस 2083 मूल समारोह समिति।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा चुम्बसा पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमान 9852057 6

0: यी काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला।
1: होइन यी कान्छा गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी काठमाडौँ।
4: सरकार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रित पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट 5 तह संख्या 2, स्टाफ नर्स साइट 5 तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सोलखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98620186993 र 98427061 जिल्ला अस्पताल फाप्रु सल्लेरी सोलखुमा। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन

0: घोडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-525-711 वा सूचना अधिकारीको नम्बर 9852-8280 र जोन प्राविधिक एकाइसको लुखुम्बु 038-524-6 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारे बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
2: यो त लागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त।
3: कतै चाहिँ लागौसत त
2: भाइ, के भएको तिमीलाई?
3: राती भन त।
4: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब पो छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: भारिस्ताल सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: प्रतियोगिता क्लिकको संस्करण सञ्चालन हुने सम्बन्धी यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात भएको कार्यालय समय भित्र यस कार्यालयमा में उपस्थित भई अथवा एवरेस्ट भ्यू ट्रेल रेस को आधिकारिक वेबसाइट एवरेस्ट भ्यू ट्रेल रेस .com में ऑनलाइन नाम दर्ता गरी सक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयुक्त युकेशलाई सम्पर्क नम्बर 9842140 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860130340। उपस्थित विश्वको पनि मिटिङ समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला। रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174219 बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852584557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकारी।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई थियो नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी।

0: लाले ढाकेको छ सागर।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 पल्लेरी सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक निमंत्रणा
1: संदी भंडी
0: कोशी प्रदेश सरकार द्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
0: संविधान दिवस 2083 मूल समारोह समिति।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

साथी भाई खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: मलाई जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबु
1: नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
1: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा
8: होन्डाका विशेषताहरू
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाउ र भर पर्दो
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
9: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुञ्जाङ ओखलढुङ्गा
8: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ त
5: हुन्छ
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा

0: भूकम्प पनि सहायक कारण हुन सक्ने।
1: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबभन्दा धेरै, संघीय सरकार तर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
0: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय, उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह, देउबा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेका बैठकमा सहभागी।
1: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो, भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
0: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0 56 4 94 33 4 93 5 55।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6,150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या 5,179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6,150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1,515 जनालाई नुवाकोट र रसुवा 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
0: सांसदहरूले बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीका बेपत्ताको शव फेला नपर्दा मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुसको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरि बुढाथोकी र नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
8: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रूपियाँ

0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,79,26,64,898 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
1: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिदुङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर एट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्किँदा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्यधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगोलिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
0: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णगिर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्र गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
1: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाण्डुमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढ़ी अर्थात 32,823 उजुरी फर्छोट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढ़ी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढ़ी उजुरी भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा बढ़ी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाण्डु र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामध्ये 8 मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा बढ़ी विगो मागदावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढ़ीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-35984 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
1: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बनाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला विमलेन्द्र निधि शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटकै केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना इन्द्रबहादुर बानिया मीनबहादुर विश्वकर्मा ईश्वरी नेउपाने रामहरि खतिवड़ा नयन सिंह महर गोविन्द भट्टराई उमेश रंग रायमाझी शान्ति परियार गणेश लामा राधा खले सरस्वती अर्याल किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 जना भन्दा बढ़ी सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पछि शनिबारदेखि वड़ा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। कांग्रेसले असोज 16-19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्दैछ।
0: भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा दूषित पानी फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला हैजा टाइफाइड र छाला सम्बन्धी रोग फैलाउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलाउन सक्ने जोखिम रहेको छ। बाढ़ी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नु भएको छ।
4: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमूना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खान योग्य त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
5: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
4: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरा मात्रै होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा एकजनाको दरले स्वास्थ्य कर्मी र त्यो सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल्पिक उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ, त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ, त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी त्यहाँ केन्द्रबाट अथवा कुनै दात्री निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
5: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ, अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना चुनौती हामी माझ धेरै नै छ, यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
4: झाडा पखालाहरू फाटोफुटो देखेका छन् त, ती झाडा पखालाहरू हैजा होइनन्, त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरू वातावरण सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ, त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ। र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबैको प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
5: महामारी नआओस् भन्नुको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, रात वितरक होस् अथवा त्यहाँका बाढी पीड़ितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
4: सहयोग पुर्याउन जानु त एकदमै राम्रो, होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो, त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धी सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गएर नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुन्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोलसीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रील वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै रहनुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: कृषि मन्त्र नाग सिंह।
2: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सहकारी संस्थाले आफ्नो सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो। व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्जाना रकम असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याज दर नै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याज दर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ।
3: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो। बटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतिको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा स्वेता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कातियामी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो।
4: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 11.93 अंकले बढ़ेर 2,624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5,38 करोड़को कारोबार भएकोमा आज 339 वटा कम्पनीको 1,36,00,000 कित्ता शेयर 5,49 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: काठमाडौँको भ्रिकुटि मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शन 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी स्तरले नाम सुनाउँदै उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ।
4: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर पुगेका थिए। विश्वकर्मा पूजाका दिन गाड़ी औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। आफ्ना गाड़ी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाड़ी पूजा गर्ने चलन छ। विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाड़ी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण शिल्प प्रविधि औजार तथा मेसिनरीका देवता मानिन्छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ। म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 वसन्तमा कुनै धुमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो। अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो। साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठूलो नयाँ खाल्डो हो। चन्द्रमामा यति ठूलो प्रभाव झण्डै 1 शताब्दीमा एकपटक मात्र हुने नै वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै थोकिएर चन्द्रमा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
4: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसंघ जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशक भन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023देखि 2025सम्मको अवधिमा मात्रै हिमनदीहरूले झण्डै 1400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार चौथो वर्षको उल्लेख्य गिरावट हो। डब्ल्यूएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ्ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जल चक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदन मा जोड़ दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 वटा समूहमा 14 टोली सहभागी छन्। ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। यसैले खेलकुदको औपचारिक उद्घाटन पछि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
4: भोटेपछि बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायकै कारण हुन सक्ने।
3: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
4: महाधिवेशनमा सबैलाई संयुक्त अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवाले थापाको आग्रह। देउवा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
3: धर्ममा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
4: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भजेन्द्र बसन्त बिदा हुन्छौं। उमालेको वा शुद्धीकरण गरेको पानी पिउने

0: श्री ठाकुरा प्रस्तुत विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: बाटो काट्न लाग्नु भएको उता जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापद काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0142388 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98

0: विपद दुर्घटना र आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

사랑의 사쿠라 다시 도미장 우주 레디오 네트워크.

0: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम स्पर्श। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
1: बप्तिस्मा छनौट होइन, ईश्वरीय कर्तव्य हो। येशू ख्रीष्टमा आफ्नो विश्वास प्रकट गर्न बप्तिस्मा लिने तपाईँको जिम्मेवारी हो।
2: बाइबल अध्ययनको यस स्पर्श कार्यक्रममा यहाँहरूलाई स्वागत गर्दछौ। बप्तिस्माले के कुरा ओगटेको छ भन्ने कुरा यहाँ धेरै भिन्नता ल्याउने भनाइहरू छन्। शिशु बप्तिस्मा, वयस्क बप्तिस्मा, सर्काउ खन्याउने डुबकी बप्तिस्मा, जुन क्रिस्चियनहरूको मण्डलीमा व्यापक रूपमा चलिआएको छ। समुदायको भिन्नता छ, तर बाइबलले के भन्नु पर्दछ? के यो आज्ञा नमानेमा भनेर केही फरक पर्दछ? हामीलाई थाहा छ बप्तिस्मा महत्वपूर्ण चलिआएको कार्य हो, तर के विस्तृत तरिकाले फरक पार्दछ? जबकि तपाईँ जे गर्दै हुनुहुन्छ त्यसमा वफादार हुनुहुन्छ? आजको कार्यक्रममा प्रभुको दासले हामीलाई यही विषयमा जोड़ दिएर बुझाउनुहुनेछ कि धर्मशास्त्रले बप्तिस्माको बारेमा के भन्दछ। पृष्ठभूमि, रीतिरिवाज र सम्प्रदायले विभिन्न विषयप्रतिको धारणामा फरक ल्याउँदछ, तर जेसुकै सिकाइए तापनि हाम्रो विश्वास सदैव परमेश्वरको सत्य वचनसँग सम्मत हुनुपर्दछ। यस कुरालाई दिमागमा राखेर प्रभुको दासलाई सुन्नुहोस्।
1: प्रिय श्रोता, के तपाईँले आफैलाई पाउनु भएको बाइबललाई बजार जस्तो एक वा एक भन्दा बढीमा जानुहुन्छ र त्यहाँ फलफूल, तरकारी अनि अरू प्रशस्त विभिन्न खालका खाना भेट्नुहुन्छ? तपाईँ त्यहाँ जानुहुन्छ र हेर्दै खोज्दै एउटा छान्नुहुन्छ, अरू सबैलाई इन्कार गर्नुहुन्छ। यस्तै गरी कोही मानिसहरूले बाइबललाई यही तरिकाले हेर्दछन्। उनीहरूलाई मन परेको आज्ञा पाठ छान्दछन् जुन उनीहरूलाई पालन गर्न मन लाग्दछ, र अरू सबैले इन्कार गर्दछन्। एउटा क्षेत्र चाहिँ मानिसहरूले यस्तो छानेर छनौट गर्दछन् कि उनीहरूले गरेका सबै कुराको क्षमा त्यही पाइदछ। यही कुरा आजको वचनमा बोल्न चाहन्छु। म त्यस्तो कुरा गर्न चाहन्छु जुन विश्वासी जीवनको लागि अति महत्वपूर्ण छ, जुन प्राय जसो गरी हेर्दछन्। कहिले कहीँ मानिसले आफ्नो जीवनमा ढिलो गरिराखेका हुन्छन् र त्यो हो बप्तिस्मा। अब म केही प्रश्नको उत्तर दिन चाहन्छु बप्तिस्माको बारेमा, किनभने यसको दुई तीनवटा कारणहरू छन्। सर्वप्रथम, मलाई थाहा छ तपाईँहरू विभिन्न मण्डली पृष्ठभूमिबाट आउनुभएको हो, र धेरै जसो तपाईँहरू विभिन्न मण्डली सम्प्रदायमा पर्नुहुन्छ, जहाँ मानिसहरूले छर्किने, खन्याउने, डुबल्की जस्ता बप्तिस्मा र अन्य प्रकारका बप्तिस्मा सुन्नुभएको छ। जस्तो भए तापनि म के भन्न चाहन्छु भने, जति पनि कुरा हामीले सुन्दछौ, प्रश्न यो कि परमेश्वरको वचनले तोकिएर स्पष्टसँग प्रश्न बिना बाहिरी चिन्हको भित्री परिवर्तन बारेमा के भन्नुहुँदछ? किनभने बप्तिस्मा भनेको सार्वजनिक रूपमा भन्नु हो कि कोही व्यक्ति बप्तिस्मा लिँदछ भने उनले येशु ख्रीष्ट जो प्रभु हुनुहुन्छ, आफ्नो व्यक्तिगत मुक्तिदाता भन्ने विश्वास राख्दछ र पापको निम्ति कलवारीमा मर्नुभएको हो भन्ने जनाउँदछ। यो बाहिरी चिन्हको भित्री आत्मिकी परिवर्तन हो जसले जीवनमा स्थान लिँदछ। त्यसैले बप्तिस्मा छनौट होइन, यो ईश्वरीय कर्तव्य हो। र बप्तिस्माको बारेमा केही व्याख्या गर्नेछु र मानिसले किन बप्तिस्मा लिनुपर्छ भन्ने बारेमा बोल्नेछु। धर्मशास्त्रमा यो कुरा स्पष्ट छ, सर्वप्रथम बप्तिस्मा विश्वासीमा मात्र सीमित रहने कुरा हो। विश्वासी भन्नाले मैले के भन्न खोजेको हो, मैले यो भन्न खोजेको होइन कोही व्यक्ति जसले परमेश्वरमा विश्वास गर्दछ वा कोही व्यक्ति जसले येशु ख्रीष्ट मानिस, अगमवक्ता वा गुरू भनी विश्वास गर्दछन्, तर येशु ख्रीष्ट कन्याबाट जन्मिएको परमेश्वरको पुत्र हो जो यस पृथ्वीमा आफ्नो जीवन कलवारीमा अर्पण गर्न प्राथमिक उद्देश्य लिएर आउनुभयो, सबै मानव जातिको पाप आफैले बोकेर, जस्तै विगत, वर्तमान र भविष्य, र पापको क्षमा तिर्नु चाहिँ हरेक व्यक्ति जसले उहाँलाई मुक्तिदाता भनी ग्रहण गर्दछन् उनीहरूको पापको ऋण तिरिनेछ र अनन्त जीवन प्राप्त गर्नेछन्। कसैले भन्नुहुन्छ होला, अब एक मिनट, जब म जन्मेको थिएँ म ख्रिस्टियन भएर जन्मे, वा मलाई छर्की बप्तिस्मा दिइएको थियो, मलाई पानी खन्याइएको र म ख्रिस्टियन भए? होइन, भएनौ। बाइबलमा एउटा पनि त्यस्तो पद छैन जसले भन्दछ छकिँदैमा, डुबाइँदैमा येशु ख्रीष्ट मुक्तिदाता भनी ग्रहण नगरी ख्रिस्टियन बनिन्दछ। अह, त्यस्तो लेखेको छैन। अब म बाल अर्पणमा विश्वास गर्दछु, यो राम्रो तरिका हो, तर के भइरहेको छ भन्ने कुरा सोच्नुहोस् भनी चाहन्छु। यहाँ एउटा शिशु छ जो दुई तीन हप्ताको छ वा दुई महिनाको छ, र अभिभावकले मण्डली हुँदछ अनि त्यहाँ उत्सव हुन्छ जहाँ पास्टरले त्यो बालकलाई प्रार्थना गर्दछ, र कुनै मण्डलीमा पास्टरले पानी खन्याउँदछ वा त्यो शिशुमाथि छर्किन्दछ। म तपाईँलाई सोध्न चाहन्छु, त्यो शिशुले कति बुझ्यो भने तपाईँ सोच्नुहुन्छ? एउटा कुरा बाहेक केही गलत भइरहेको छ। पास्टरले शिशुको शिरमा पानी खनाइदिएको छ वा छर्किदिएको छ, र र त्यस्तै त्यो बालकलाई थाहा छैन कि के भइरहेको छ। मैले बाल अपहरणको बारेमा विरोध गरेको होइन, तर साधारण रूपमा भन्दैछु उद्धारको कुरामा यसले कुनै अर्थ दिँदैन, मुक्तिको बारेमा यसले कुनै अर्थ दिँदैन। र त्यस्तै म भन्न चाहन्छु, त्यस्तो व्यक्तिहरू मध्ये तपाईँ एकजना हुनुहुन्छ भने यस्तै किसिमको मानिसलाई सधैँ भेट्दछु र भन्ने गर्दछु, थाहा छ जब म साह्रै सानो थिएँ, म ख्रिस्टियन भएको थिएँ, कति सानो, मलाई मेरो बुबा आमाले मण्डली लानुभयो, मलाई बप्तिस्मा दिइयो अनि म ख्रिस्टियन भए। होइन, त्यो भएन। मानिसहरूलाई सुन्न मन लाग्दैन, तर के तपाईँलाई थाहा छ मानिसको प्रतिक्रियाको मलाई केही वास्ता छैन। मेरो जिम्मेवारी बाइबलको बारेमा जे मलाई थाहा छ प्रेममा भन्ने हो र न्यायमा खड़ा हुने हो। यदि तपाईँ बचाउनु भएको छैन भने र स्वर्गीय जान तपाईँ तयार हुनुभएको छैन भने र तपाईँको सम्बन्ध परमेश्वरसँग भए तापनि सत्य यही हो कि तपाईँ शिशुको रूपमा बत्तीसमा पाउनु भएको थियो। यसले कति नै काम गर्दैन, यसले कहिले गरेको पनि छैन र प्रमाणित गर्न बाइबलमा कुनै कुराहरू छैन। अब बत्तीसमाको बारेमा दोस्रो कुरा म यो भन्न चाहन्छु, प्राय तीन प्रकारको तरिकामा मानिसहरूले बत्तीसमा दिन प्रयोग गर्दछन्। पहिलो खन्याएर, दोस्रो छर्केर, तेस्रो डुबाएर। अब नयाँ करारमा उनीहरूले के गरेका छन् त? उनीहरूले डुबाउने तरिका अपनाएका छन्। धर्मशास्त्रको कुनै पदमा पनि छर्किने र खन्याएर गरिने बत्तीसमाको बारेमा प्रमाणित छैन। अब एकैछिन ती कुराले हेर्नेछौ। सर्वप्रथम नयाँ करारमा त्यहाँ कुनै दुविधा थिएन। जब कोही मानिस बिरामी भएर मर्ने अवस्थामा पुग्थे अनि बत्तीसमा लिन चाहन्थे, त्यस बेला त्यो व्यक्तिलाई लगेर डुबाउन सक्दैनथे। त्यसपछि तिनीहरूले त्यो व्यक्तिको शिरमा पानी खाइदिन्थे, जसलाई उनीहरूले आकस्मिक बत्तीसमा भन्दथे। यस्तो बत्तीसमा किनभने त्यो व्यक्ति मृत्युको घड़ीमा छ र बत्तीसमा लिन सक्दैन। छर्की बत्तीसमा धेरै लामो समयपछि आएको हो र यो सजिलोको लागि गर्दछन्। बाइबलमा कहीँ पनि हामी पाउँदैनौ उदाहरणको लागि के छर्की र खन्याउने भन्ने शब्द ग्रीक भाषामा बत्तीसमा जनाउन प्रयोग भएको छ र एकपटक पनि छैन। छर्की र खन्याउने भन्ने शब्द बत्तीसमा जनाउन कहिले प्रयोग भएको छैन। त्यसै कारण शब्द के हो त? शब्द जप्तिजो ग्रीक भाषामा। यो शब्द हामी प्रयोग गर्दछौ अनि मानिसहरूले भन्दछन् किन बत्तीसमा लिएकोहरूले पानीमा डुबाउँछ त? बत्तीसमा लिनुमा के नै छ? परमेश्वरको वचनमा आज्ञाकारी हुन आवश्यक छ। बत्तीसमाको अर्थसँग गरिनु पर्दछ र यस अन्तर्गत गरिनु पर्दछ। यसको तरिका अति महत्वपूर्ण छ र उद्देश्य पनि। बत्तीसमाको उद्देश्य के हो? केही समयपछि हामी यो सन्दर्भमा बोल्नेछौ। तर तपाईँले यो हेर्नुभएको म चाहन्छु, बप्तिजो भनेको डुब्नु, चुर्नुमा डुब्नु हो। अब उदाहरणको लागि एउटा तरिका तपाईँ सिक्नुहुन्छ, शब्दले भन्न खोजेको के हो र लेख्न र पढ्नको लागि ती शब्द कसरी प्रयोग हुन्थ्यो भन्दा पनि धर्मशास्त्र मात्र नभएर ग्रीक भाषामा हेर्नुहोस्। तिनीहरूको समयमा कसरी प्रयोग हुन्थे र सामान्य भाषामा कसरी प्रयोग गर्थे? उदाहरणको लागि बप्तिजो भन्ने शब्द डुबेको जहाजलाई प्रयोग गर्दथे। जहाजमा पानी छर्किएर जहाज डुब्दैन। उदाहरणको लागि माटोभित्र डुबेको व्यक्तिलाई बप्तिजो भन्ने शब्द प्रयोग गर्दथे। कुनै व्यक्तिलाई पानीले डुबायो भने बप्तिजो भन्ने शब्द प्रयोग गर्दथे। त्यसैले त्यो शब्द भनेको डुब्नु हो, यसको अर्थ तल मुनि लानु हो। तपाईँ भन्नुहुन्छ होला यो त सजिलो उपाय होइन, सजिलोपन यस सम्बन्धित केही गर्न सक्दैन। कारण यति हो कि म परमेश्वरको आज्ञा पालन गर्न चाहन्छु, के म धर्मशास्त्र अनुसार जान चाहन्छु, के परमेश्वरले जे भन्नुहुन्छ त्यही म गर्न चाहन्छु, कि बत्तीसमाद्वारा परमेश्वरले मलाई भन्नुभएको कुरा प्रमाणित गर्न चाहन्छु। बत्तीसमा छनौट होइन तर कर्तव्य हो। यो मेरो व्यक्तिगत धारणा हो कि यदि म परमेश्वरको मार्गमा चल्दैछु भने त्यहाँ केही फरक पनि हुनेछ। फरक यति हो कि यसको अर्थ के हो। अब यदि बत्तीसमा भनेको के हो भने मैले बुझिन भने कति आवश्यक छ भन्ने थाहा भएन भने यसले दिने सन्देश थाहा छैन भने यसले केही फरक पार्दैन। त्यो सत्य यही हो, परमेश्वरले यो भन्नुभएको छ, केही तार्किक कारणले उहाँले हामीलाई दुबर्की बत्तीसमा दिनुभएको हो। र जब बत्तीसमाको कुरा नयाँ करारमा हेर्नुहुँदछ त्यहाँ कुनै छर्की वा खन्याएर बत्तीसमा दिइएको पाउनुहुन्। अब प्रश्न यो छ कि पहिलो कुरा किन बत्तीसमा लिनुपर्ने हो त? म केही निश्चित कारण बताउन चाहन्छु। पहिलोमा मैले एक नम्बरमा बताउनु पर्नेछ तर यति नै वचनको अन्त्य हुँदैन। पहिलो कारण यो हो किनभने येशूले आज्ञा गर्नुभयो, जब तपाईँ अनि मैले येशू ख्रिस्ट व्यक्तिगत मुक्तिदाताको रूपमा विश्वास गर्दछौ हामीलाई यो सत्य कुरा थाहा हुँदछ कि उहाँ हाम्रो जीवनको परमेश्वर हुनुहुन्छ। त्यही नै हामी गर्दछौ। हामीलाई यो सत्य कुरा थाहा हुँदछ कि येशू परमेश्वर हुनुहुन्छ। धर्मशास्त्रको हरेक आज्ञालाई मेरो सामुन्ने ल्याउन उहाँको अधिकार छ। त्यसैले यदि मैले बत्तीसमा इन्कार गरे भने जे कुराको पनि मैले क्षमा पाएको छु र म प्रेममा नम्र भएर मलाई थाहा भए अनुसार भन्दछु जस्तो सुकै क्षमा भए पनि यो ग्रहणयोग्य हुँदैन। अनज्ञाकारिताको क्रियाकलाप हो, विरोधको क्रियाकलाप हो। तपाईँले भन्न खोज्दै हुनुहुन्छ कि यदि मैले बत्तीसमा लिन भने मैले परमेश्वरको विरोध गरेको हुन्छु। मैले यो भन्न खोजेको छु कि यदि येशु ख्रिष्टलाई मुक्तिदाता भनी विश्वास गर्नुभएको छ भने र तपाईँले बत्तीसमा लिन इन्कार गर्दै हुनुहुन्छ भने तपाईँ परमेश्वरप्रति विरोध गर्दै हुनुहुन्छ। अब तपाईँले आफैले हेरेर भन्न सक्नुहुन्छ, म यो गर्दछु, यी सबै अचम्मको काम गर्दछु, तर यी कुरा केही मतलबको कुरा भएन। नयाँ करारमा बत्तीसमाले बढ़ी के कुरामा जोड़ दिन्थ्यो? के बत्तीसमा लिनुपर्छ भन्ने मात्र होइन, किनभने ती दिनहरूमा आज जस्तै उदाहरणको लागि यो यति महत्वपूर्ण थियो कि मानिसहरूले येशु ख्रिष्ट मुक्तिदाता भन्ने विश्वास मात्र गर्ने होइनन्, तर येशु ख्रिष्टलाई म पछ्याउँछु भनेर सार्वजनिक रूपमा घोषणा गर्दथे। सम्झनुहोस्, प्रेरित पालको प्रचारमा पुनरुत्थानको सन्देश घरिघरि आइरहेको थियो। येशु ख्रिष्टको पुनरुत्थानमा विश्वास गर्नु उदाहरणको लागि बत्तीसमा उद्धारको निम्ति आवश्यक छ भने के उनले यो भन्थे? रोमी 10:9 पाउले भन्दछन्, किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। उनले भनेन् बत्तीसमा ल्याऊ, कि यसको अर्थ बत्तीसमा महत्वपूर्ण हो र होइन, यति मात्र हो कि तपाईँ बचाइनको निम्ति बत्तीसमा लिनुपर्छ भन्ने चाहिँ होइन। बत्तीसमाद्वारा नयाँ जन्म धार्मिक होइन, र बत्तीसमाको पहिलो कारण के हो यो किनभने येशूले आज्ञा गर्नुभएको हो, उहाँले भन्नुभएको हो भने सत्य योग्य पूर्ण र कारणयुक्त हुनुपर्दछ। यो भन्दा बढ़ी प्रमाण मलाई के चाहियो? बत्तीसमा लिनुको अरू पनि कारणहरू छन्। जति पनि बुदागत गर्दछौ त्यहाँ अर्को महत्वपूर्ण कारण चाहिँ तपाईँ अनि मैले बत्तीसमा लिने अर्को कारण चाहिँ येशू ख्रिष्टप्रति आफ्नो विश्वास सार्वजनिक रूपमा स्वीकार गर्नु। यो अति महत्वपूर्ण छ किनभने हामी परमेश्वरको बारेमा लाज मानि बसिरहेका चाहनुहुन्न। उदाहरणको लागि 2 तिमोथी 1 हेर्नुहोस्, पाउल जवान तिमोथीलाई लेख्दैछन्, उसँग आफ्नो कठिन अवस्था थियो र आठ पदमा यस्तो भनेका छन्, यसकारण हाम्रो प्रभुको गवाई दिन शर्म नमान। अब म एउटा प्रश्न गर्न चाहन्छु, प्रभुको गवाई दिन शर्म नमान, अब इमानदारी हुन्, हामी मध्ये कतिजना त्यस्ता मानिसहरूको भिडमा पर्यो जहाँ म क्रिस्चियनहरू थिए वा हो वा हुन सक्छ तिनीहरूले झुटका कुराहरू गरिरहेका होलान् वा मण्डलीलाई ढक्टकाइरहेका होलान् वा तन्त्र मन्त्रहरूको बारेमा मण्डलीमा बोलिरहेका होलान्, अनि हामी मृत मानिस जस्तै शान्त भएका होला। के हुनुको कारण हाम्रो विश्वासमा शर्म हुनु हो वा उल्टाएर हामीले भनौ थाहा छ म केही भन्न चाहन्न, तर किन? यदि येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने र उहाँले तपाईँ अनि मलाई बचाउनु भएको भए वा हाम्रो जीवनको परमेश्वर हुनुहुन्छ भने सार्वजनिक रूपमा खड़ा हुनु।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.sunefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं। सरस्वती पुरीसँगै अंशकार थिए।

0: पाँचवटा सभा आफन्तले बुझे। पन्ध्रौं महाधिवेशनमा आएर उद्घाटन गरिदिन देउवालाई गगन थापाको आग्रह। भोटेको सिबाडीमा जलवायु परिवर्तनको ठूलो भूमिका। 2072 सालको भूकम्प पनि सही कारण हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष। अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य।
1: अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै अमेरिकामा 3 वर्षपछि पहिलो पटक बास्तर।
0: र एसियाली खेलकुद महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
1: मापी दुधकोशी गाउँपालिकाले प्राकृतिक विपत्तिमा परि पीड़ित भएका गाउँपालिका भित्रका परिवारलाई राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले गत भदौ 10 गते भुटेको सुमाएको विनाशकारी बाढ़ीका कारण प्राकृतिक विपत्तिमा परि पीड़ित गाउँपालिका भित्रका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। प्राकृतिक विपत्तिमा परि पीड़ित भएका गाउँपालिका भित्रका प्रत्येक परिवारलाई नगरपालिका सरकारको तर्फबाट 1,00,000 रूपियाँ राहत प्रदान गर्ने निर्णय गरिएको मापेवित कोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभएको छ। बैठकमा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धांजलि तथा बेपत्ताको सकुशलताको कामना समेत गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
0: सोलुखुम्बुमा धूमधामका साथ मनाइयो वास्तु दिवस एवं विश्वकर्मा पर्व। सोलुखुम्बुमा आज निर्माणका देवता भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व भव्यताका साथ मनाइएको छ। हरेक वर्ष असोज 1 गतेको दिन देशैभर जसो कल कारखाना उद्योग र निर्माण क्षेत्रमा विश्वकर्मा भगवानको तस्वीर तथा मूर्ति स्थापना गरी पूजा आराधना गर्ने परम्परा अनुसार आज आज सोलुखुम्बु जिल्लामा पनि विभिन्न स्थानमा उक्त पर्व मनाइएको हो। यस पर्वमा जिल्ला भित्रका कल कारखाना तथा कार्यस्थलहरूलाई विशेष रूपमा सजाएर श्रमिक तथा कालीगढहरूले उत्साहका साथ पूजा आजा गरेका छन्। आजका दिन आफूले दैनिक प्रयोगमा ल्याउने औजार यन्त्र र मेसिनहरूको पूजा गरेमा ती वस्तुहरू धेरै समयसम्म टिक्ने, कामको समयमा क्षति वा खराबी

0: नआउने र दक्षतापूर्वक काम गर्न सकिने गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसै धार्मिक मान्यताका आधारमा आज कलकारखाना इन्जिन जोडान भएका ससाना ठूला सवारी साधन सवारीका औजार तथा यन्त्र अन्य यान्त्रिक उपकरणहरूलाई सफा गरी विशेष पूजा आराधना गरिएको छ। सोलुखुम्बुका स्थानीय ग्यारेज निर्माण कम्पनी तथा साना घरेलु उद्योगहरूमा बिहानैदेखि धार्मिक विधि अनुसार पूजा सम्पन्न गरी प्रसाद वितरण गरिएको थियो।
1: खुम्बु पासाङ लामो गाउँपालिकामा प्लास्टिक फोहोरको चक्रीय व्यवस्थापन परियोजना अन्तर्गत निशुल्क उद्यमशीलता तथा शिव विकास तालिम सञ्चालन हुने भएको छ। यूएनडीपी नेपाल र खुम्बु पासाङ लामो गाउँपालिकाको सहकार्यमा साथै टीसीसीएफको सहकार्यमा यो तालिम सञ्चालन गर्न लागि गाउँपालिकाभित्र इच्छुक तथा योग्य नागरिकहरूलाई आगामी असोज 5 गतेसम्म आवेदन दिन गाउँपालिकाले आह्वान गरेको छ। तालिम अन्तर्गत शिव विकास प्लास्टिक पुनर्चक्र रिसाइकलिङ तथा पुनप्रयोग मार्फत मूल्य अभिवृद्धि तथा व्यवसायमा आधारित उद्यमशीलता विकास तालिम प्रदान गरिने उल्लेख गरिएको छ। डोको रिसाइकल तालिम प्रदायक रहेको सो कार्यक्रम नाम्चीमा सोझ 7-8 गते तथा लुक्लामा सोझ 11-12 गते सञ्चालन हुनेछ। दुवै स्थानका लागि 25-25 परीक्षार्थीको संख्या तोकिएको छ। यो तालिममा सहभागी हुनका लागि आफ्नै लघु तथा घरेलु व्यवसाय भएको तथा आफ्नै व्यवसाय गर्ने निश्चित भएको 18 वर्ष पूरा भई नेपाली नागरिक हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा कम्तीमा 10 कक्षा वा सोसरह उत्तीर्ण भएको प्रावधान राखिएको छ। साथै बेरोजगार युवा युवती दलित जनजाति महिला तथा आर्थिक रूपले विपन्न वर्गलाई तालिममा विशेष प्रोत्साहन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढा थोकीले जानकारी दिनुभएको छ।
0: सोलुखुम्बु जिल्लामा भटमासको उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भटमास खेती गरिएको क्षेत्रफल र कुल उत्पादन दुवै घटेको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 सोलुखुम्बुमा 180.55 हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएकोमा कुल 205.56 मेट्रिक टन भटमास उत्पादन भएको थियो। उक्त वर्ष भटमासको उत्पादकत्व प्रति हेक्टर 1.14 मेट्रिक टन रहेको थियो, तर आर्थिक वर्ष 2082-83 आइपुग्दा भटमास खेती गरिएको क्षेत्रफल घटेर 180.45 हेक्टरमा सीमित भएको छ। क्षेत्रफलमा आएको कमीसँगै कुल उत्पादनमा पनि गिरावट आई 204.82 मेट्रिक टनमा झरेको छ। यस वर्ष अघिल्लो वर्षको तुलनामा 0.10 हेक्टर क्षेत्रफल र 0.74 मेट्रिक टन उत्पादन घटेको छ। यद्यपि क्षेत्रफल र कुल उत्पादनमा गिरावट आए पनि भटमासको प्रति हेक्टर उत्पादकत्व भने दुवै वर्ष 1.14 मेट्रिक टनमा यथावत रहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुमा भटमास खेतीतर्फ किसानको आकर्षण घट्दै जानु वा क्षेत्रफल साँघुरिनुको पछाडि स्थानीय श्रम शक्तिको अभाव, खेती प्रणालीमा आएको परिवर्तन वा अन्य नगति बालीतर्फको आकर्षण हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ।
1: सांसद गीता गुरूङले नेपालमा उच्च हिमाली तथा नदी तटीय क्षेत्रहरू जलवायु परिवर्तनको तीव्र मार्कामा परेको भन्दै संसद मार्फत सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले सन् 1990 सन् 2020 अध्ययनलाई उद्धित गर्दै कर्णाली बेसिनमा 25.4%, गण्डकीमा 18.5% र कोशी बेसिनमा 21.4% हिम नदीको क्षेत्रफल घटेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ। नेपालका प्रमुख नदीहरूको उद्गम थलो चीनको तिब्बत रहेकाले सीमापारीबाट आउने आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै इसिमोटको अध्ययन अनुसार नेपालमा रहेका 2300 भन्दा बढ़ी हिमतालहरूको आकार र संख्या बढ़दै जाँदा फुट्ने जोखिममा छने उच्च रहेको स्थित उहाँले बताउनु भएको छ। हिमाली जिल्लाका नदी तटीय 50 मिटर भित्र रहेका करिब 5-6 लाख घरहरू उच्च जोखिममा रहेकाले विपद आउन अघि गर्ने आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। सम्भावित क्षति रोक्नका लागि सांसद गुरूङले सरकारलाई विभिन्न सुझाव समेत दिनुभएको छ। उहाँले जोखिममुक्त क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गरी चीनसँग प्रत्यक्ष समन्वयमा सूचना आदान प्रदान गर्न पूर्व सूचनाको नियमित भरपर्दो प्रभाव सुनिश्चित गर्न तथा तटीय क्षेत्रमा नयाँ बस्ती बसाउन रोक लगाएर पुराना बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
0: नेपाली कंग्रेसका सांसद प्रकाश सिंह कार्कीले विधि विधान अनुसार नै विशेष महाधिवेशन भएकाले पछिल्लो समय उत्पन्न परिस्थितिकै कारण पार्टी विभाजन होला भन्ने आफूलाई नलागेको बताउनु भएको छ। संचारकर्मीसँगको संवादका क्रममा सांसद कार्कीले पार्टी निर्माणमा जीवन समर्पण गरेका शीर्ष नेताहरू रोएका कारण पनि कंग्रेस विभाजन हुन्छ भन्ने आफूलाई नलागेको बताउनु भएको हो। कंग्रेस विभाजनको पक्षमा इतर पक्षका नेताहरू समेतमा रहेको आफ्नो बुझाइ रहेको कार्कीले बताउनुभयो। संस्थापन र इतर पक्षले 15 महाधिवेशनको फरक फरक कार्यतालिका सार्वजनिक गरे पनि कुनै न कुनै बिन्दुमा नेताहरू विसंस्कारी हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। ठूलो सैद्धान्तिक मतभेद नरहेका कारण आपसी समझदारीबाट समस्याको समाधान गर्न सकिने उहाँको भनाइ छ।
1: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा काठ उत्पादन घटेको छ भने गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन दोब्बर भन्दा बढ़ीले बढ़ेको छ। डिभिजन वन कार्यालय खलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 9,80,788.3 क्युफिट काठ उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 7,32,994.84 क्युफिटमा झरेको छ। कार्यालयकी वन अधिकृत सजना पाण्डेका अनुसार काठ उत्पादन घटे पनि गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन भने उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 3,03,726.8 किलोग्राम उत्पादन भएकोमा 82-83 7,01,059 किलोग्राम पुगेको छ।
0: चिलीमै जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका पाँचवटा शव आफन्तले बुझेका छन्। भुटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर निमराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाग्पा तामाङको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरेको चिलीमै जलविद्युत कम्पनीका प्रबन्धन निर्देशक बाबु राजा महर्चनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6,105 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्ति मंगलबार सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5,189 जना थियो, तर हिजो बेलुकाको विवरणमा 171 जनाले बढ़ेर 6,150 पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अत्याधिक गर्दा संख्या बढ़ेको हो। बेपत्ता सूचीमा स्थानीयवासी, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकको पहिचानका लागि 1,286 शवबाट डीएनए नमूना संकलन भएको छ।
1: चालू आर्थिक वर्ष 2083-84 दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9,72 करोड़ भन्दा बढ़ी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको 9.41% अर्थात 1,09,83,72,00,000 रूपियाँ खर्च गर्दा राजस्व वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 रूपियाँ मात्र संकलन गरेको छ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्म 1,22,34,54,00,000 रूपियाँ खर्च भएको उल्लेख गरिएको छ। यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा अहिलेसम्म लक्ष्यको 1.78% अर्थात 7,67,48,00,000 रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको केन्द्रीय कार्य समिति बैठकमा थापाले महाधिवेशनको दिन पूर्व सभापति आएर उद्घाटन गरिदिन पार्टीका लागि सम्मानको विषय हुने बताउनु भएको हो। वहाँले पार्टी विधान अनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्व सभापतिको औपचारिक विदाईको चरणमा पार्टी पुग्ने उल्लेख गर्नुभएको छ। विशेष महाधिवेशनपछिका मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज 3 र 4 गते हुने एउटा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल्लो तहका कार्यकर्तालाई अपील गर्नुभयो। आजको बैठकमा देउबा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय, दिमा इन्द्र बहादुर बानिया, मीन बहादुर विश्वकर्मा, ईश्वरी नेपाने, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश सिंह राय माझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति रहेको थियो। बैठकमा देउबा पक्षबाट 40 जना भन्दा धेरै सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि एउटा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह गइसकेका छन्।
1: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङ्ताङ लिरुङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सृजित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। ओलम्पिक कलेज लण्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वोल्ट लेदर अल्टिबिसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको उल्लेख गरियो। चण्डे 2.2 वर्ग किलोमिटर क्षेत्रफलबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तला बछारिँदा 5.2 म्याग्नेच्युड बराबरको भूकम्प कम्पन मापन भएको समेत उल्लेख गरिएको छ। अध्ययनकी सह लेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेज ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमालय क्षेत्रको परमाफ्रन्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लन थालेको उल्लेख गरिएको छ।
0: सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटो, छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो नियमावली लागू भएसँगै सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी, स्वीकृति र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ। निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ। मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा 3 तह र सामान्य विषयमा धेरैमा 2 तह मात्र रहने व्यवस्था गरिएको छ। फाइल दर्ता हुन साथ स्वत समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ। कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन्। निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीहरूलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अंक कटौती गरिनेछ।
1: अस्ट्रेलियाली विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलियालाई जान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको जानकारी दिएको उल्लेख गरिएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलियालाई जान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय तथा तह अनुसार निश्चित समयसम्म अस्ट्रेलियामा काम गर्न पाउने अवस्था छ। तर प्रस्तावित नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा यो सुविधा हटाउने बारेमा तयारी गरेको हो। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। यद्यपि यो व्यवस्था अहिलेसम्म लागू भइसकेको छैन।
0: अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याजदर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याजदर 0.25% बिन्दुले बढ़ाएर 3.75% देखि 4% पुर्याएको हो। बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याजदर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केबिन बार्सोले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्य भन्दा माथि रहेको भन्दै ब्याजदर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्य भन्दा 5% लामो समयदेखि माथि रहेको उहाँको भनाई छ। ब्याजदर वृद्धिले घर गाड़ी तथा अन्य कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान रहेको छ। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत नेपाल महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाट बाहिरिएको छ। आज भएको समूह एकको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको छ। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको छ। यो सँगै समूहबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। अब नेपालले वरियताका लागि प्ले अफ खेल्नेछ। प्रतियोगितामा 4 समूहमा 14 टोलीको सहभागिता छ। समूह ए, समूह बीमा 3-3, समूह सी र डीमा 4-4 टोलीको सहभागिता छ। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। खेल खबर सँगै सुनिश्चितमा सर सकियो। बिराहनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: मातेदुतकोशी गाउँपालिकाले बाढ़ी पीड़ित परिवारलाई 1,00,000 रूपियाँ राहत दिने। खुम्बुबासङ लामो गाउँपालिकामा निशुल्क उद्यमशीलता तथा स्थिर विकास तालिम संचालन हुने।
0: सोलुखुम्बुमा विश्वकर्मा पर्व मनाइयो। सोलुखुम्बुमा भटमास खेतीको क्षेत्रफल घट्दैसँगै उत्पादन पनि घट्यो। हिमाली र नदी तटीय क्षेत्र जलवायु जोखिममा सांसद गुरूङद्वारा सरकारको ध्यान आकर्षण।
1: ओखलढुङ्गामा जैरकास्ट वन पैदावारको उत्पादन बढ़्यो। चिनिमेको सुरुङबाट निकालेका 5 सभा फन्तले बुझे।
0: पन्जाउ महाधिवेशनमा आएर उद्घाटन गरिदिन देउबालाई गगन थापाको आग्रह। भुटेकोशी बाढ़ीमा जलवायु परिवर्तनको ठूलो भूमिका। 2072 सालको भूकम्प पनि स्थायी कारण हुन सके अनुमान। अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य।
1: अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजाने नपाउने व्यवस्था लागू हुँदै अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याजदर वृद्धि।
0: र एसियाली खेलकुद महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो।
1: अवस्था साँझ 7 बजेको सोलुस माछरबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलुस माछर लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।
2: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
2: संविधान दिवस 2083 मूल समारोह समिति।

0: यदि तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768।

चतुर्थ गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक तह संख्या 2, स्टाफ नर्स साइक पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा पदस्थ तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्लु सोलखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्लु सल्लेरी।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेपाललाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो माग बाधी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा संचालनमा ल्याएको हो। सफल परीक्षणपछि संचालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। वहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिकता हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम अब हामी 15 महाधिवेशनको सन्धिकट छौ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ। किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो याम सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि हजुर 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल पछि तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसरी मेरो कुरा सुन्नुभएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ। यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नचिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तरपक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा विश्वास पनि जागेको छ।
5: काठमाण्डु उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाण्डुमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2,165.38 रूपियाँ पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्तीकरण राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाईको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछ।
8: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिए को घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहहरूको सजिलो निशाना बन्न पुगेका छन्।
5: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 को सोझो सेटमा पराजित भएको हो।

0: रसुवा बाढ़ी पीड़ित का आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
1: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
0: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्नु, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: सरथरी लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवा बाढ़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईँले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
9: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढ़ीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभदायीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था पनि हुन सक्छ।
8: तपाईँको परिवारमा चारजना भन्दा बढ़ी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णवीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
10: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णवीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र एसयूहरूले चाहिँ एकदमै ढुङ्गै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ड्राइभर सकेसम्मको मात्रै छ, अन्तर्गतको कालोपत्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ वन्टर जस्तो पनि चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखेको छ, अब पहिलो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, ट्राफिक अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अप्ने पनि छन्। पहिरोको चाहिँ सम्भावना रहिने राख्छ, अब यो किसिमभित्र झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समाजित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
8: कृष्णवीर सड़क खण्डमा ओभरटेक नगर्न, ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न